खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाई दिएको हो। विशेष अदालतले टेरा म्याच प्रकरणमा पूर्व मन्त्री तथा पूर्व सचिवलाई सफाई दिए पनि प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित तीनजना उच्च अधिकारीहरूलाई दोषी ठहर गरिएको छ। तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनियत राखिएको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्व तयारी नगरी प्रक्रिया अगाडि बढ़ाएको भन्दै उनलाई दोषी ठहर गरिएको छ। उनलाई 6 महिना कैद र 50,000 रूपियाँ जरिवाना तोकिएको छ। साथै उच्च पदस्थ पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा 24 बमोजिम थप 6 महिना गरी कुल 1 वर्ष कैद सजाय सुनाएको हो। यो प्रकरणमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बस्नेत सहित दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा, पुरूषोत्तम खनाल सहित 16 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 जेठ 1 गते अदालतमा मुद्दा दर्ता गराएको थियो। सर्वोच्च अदालतले नेकपा एमालेका पूर्व सांसद लक्ष्मी कोइरी महतोलाई कारागार पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश दिएको छ। आफ्नो बुबालाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै लक्ष्मी कोइरीले छोरा मनोज कुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो। त्यही निवेदनको आधारमा सुनवाई गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी थुनामा पठाउनुको कारण पेश गर्न आदेश दिएको हो। मध्यप्रदेशको आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका थमन विकलाई संघातिक आक्रमण गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले गत साता मात्र पूर्व सांसद कोइरीलाई 5 वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर कारागार चलान गरिएको हो। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूलाई बैंक खाता बुझाउन सरकारले दिएको समय सीमा सकिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमवासीहरूलाई दिएको बैंक खाता बुझाउने समय सकिएको हो। यसअघि भएको निर्णय अनुसार हिजोसम्म खाता विवरणसहित आवेदन निवेदन दिने भनिएको थियो। शुरूआतमा सुकुमवासीले प्रभु बैंकमा खाता खोल्नुपर्ने भन्दै सरकारले कर्मचारीहरू समेत पठाएको थियो, तर उनीहरूले त्यो खातामा खोल्न नमानेपछि जुन खाता भए पनि हुने भन्ने निर्णय सरकारमा पुगेको थियो र आफूसँग भएको खाता विवरण दिए त्यही खातामा पैसा पठाउने निर्णय भएको थियो। सोही अनुसार सरकारले हिजोसम्मको समय तोकिएको थियो। यसरी सुकुमवासीको खातामा पैसा पठाएपछि उनीहरू अभावबाट आफ्नो अल्पकालीन व्यवस्थापन आफै गर्न सकिने सरकारले बताएको छ र यसको लागि तत्काल 25,000 रूपियाँ दिने र त्यसपछि प्रति महिना 15,000 रूपियाँका दरले रकम उपलब्ध गराउने निर्णय समेत सरकार गरिएको छ। सरकारले उद्योगी तथा व्यवसायहरूलाई तत्कालै बजारको भाउ घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार निर्धारण मूल्य निर्धारण हुनुपर्ने बताएको छ। नेपाल वाणिज्य उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसर संघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय संघ र चामल दाल तेल व्यवसाय महासंघका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागी रहेको थियो। छलफलका क्रममा व्यवसायहरूले आफ्नो व्यवसायको समस्या र गुनासोहरू समेत मन्त्री समक्ष राखिएको थियो। व्यावसायिक गुनासो सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार भावका कारण सर्वसाधारण नागरिक चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि वाहना नबनाई ढिला नगरी मूल्य घटाउन निर्देशन दिनुभएको छ र मन्त्रालयको अनुसार उद्योगी तथा व्यवसायले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्न र आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत जनाएको छ। सरकारले निजामती कर्मचारीहरू सम्बन्ध युनियन तथा संगठनका 8 वटा भवन तथा अन्य संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गरेर उक्त निर्देशन दिएको छ। मन्त्रालयले साबिक युनियन संगठन संघहरूको सरकारी तथा
सरकारी जग्गा उपभोग भोग अधिकार प्राप्त गरी सो जग्गामा निर्माण गरिएको भवन तथा अन्य संरचना र बहालमा दिएको भए सो समेत तीन दिनभित्र सम्पूर्ण खाली गराउन निर्देश दिएको छ। खाली गराएर कागजात सम्पत्तिको जिम्मेवारी र भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ। समय सीमा भित्र खाली नगराएमा प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने सूचनामा उल्लेख गरिएको छ। सरकारको स्वामित्वमा रहेको जग्गाको भोग अधिकार प्राप्त गरी भवन र अन्य संरचना निर्माण गरी उपयोग गर्दै आएको यस्ता ट्रेड युनियनहरूको निजामती सेवा ऐन बमोजिमको अस्तित्व समाप्त भएमा प्राप्त जग्गाको भोग अधिकार समाप्त हुने गरी निर्णय समेत भएको सूचनामा जनाएको छ। श्रम तथा व्यवसायी जन्य सुरक्षा विभागका पञ्जीक अधिकारी 2083 वैशाख 23 गतेको निर्णय बमोजिम राष्ट्रिय स्तरका निजामती कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारिज भएकाले उक्त सूचना जारी गरिएको छ। यस वर्षको मनसून सक्रिय भएसँगै देशैभर धान रोपाई शुरू भएको छ। रोपाईको यो अभियानका बीचमा विगतका वर्षहरूमा भने जस्तो यस पटक किसानले रसायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमा नै 40,500 मेट्रिक टन भन्दा बढ़ी रसायनिक मलको सहज बिक्री वितरण भइसकिएको थियो। यसबाट मल आपूर्ति प्रणालीमा सरकारले पूर्व तयारी सहित उपस्थितिले पुष्टि गरिएको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रसायनिक मल किसानको खेतबारीमा पुगिसकेको छ। यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायका बीच भएको समन्वय निकै प्रभावकारी देखिएको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणका ठूलो हिस्सा सम्हालेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशन 13,574 मेट्रिक टन उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ र रोपाईको समयमा मलको आवश्यकताको बारेमा जानकारी रहेको सरकारी संयन्त्रले माग अनुसारकै काम मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढ़ी 23,482 मेट्रिक टन युरिया 17,449 मेट्रिक टन डीएपी र 2,337 मेट्रिक टन पोटास मल किसानले सहजै प्राप्त गर्न सकिएको छ। सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोगको समय र उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ। नेपालमा यस वर्षको धान रोपाईको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले हिजो निकालेको तथ्याङ्क अनुसार मनसून ढिलो सक्रिय हुँदा देशैभरि रोपाई प्रभावित भएको छ। विभाग अनुसार मुलुक भर हालसम्म कुल धान रोपाई हुन सकिने क्षेत्रफल करिब 32.38% भूभाग मात्र रोपाई सम्पन्न गरेको छ र गत वर्ष 2082 सालको असार 22 गतेसम्म नेपालभर 45.0% रोपाई सकिसकेको तुलनामा यस वर्षको सोही अवधिमा प्रगति करिब 12.5% न्यून देखिएको छ। हालसम्म नेपालमा कुल 13,70,062 हेक्टर धान खेती योग्य क्षेत्रफल मध्ये 4,43,595.09 हेक्टरमा मात्र रोपाई सकिएको छ र प्रदेशगत विवरण अनुसार कोशी प्रदेश बाहेक अन्य सबै प्रदेशमा गत वर्षको तुलनामा रोपाईको प्रतिशत घटेको देखिन्छ। कोशी प्रदेशमा सोमबारसम्म तथ्याङ्क अनुसार कुल 2,76,387 हेक्टर क्षेत्रफल मध्ये 87,033 हेक्टर अर्थात 31.5% रोपाई सम्पन्न गरिएको छ, जुन वर्षको सोही अवधिमा 29.5% हो र सबैभन्दा बढ़ी धान खेती योग्य जमिन रहेको मध्य प्रदेशमा भने रोपाईको दर निकै सुस्त छ। 3,85,933 हेक्टर क्षेत्रफल रहेको मध्य प्रदेशमा असार 19 गतेको तथ्याङ्क अनुसार 15.6% अर्थात 60,346 हेक्टरमा मात्र धान रोपाई सकिएको छ, जबकि गत वर्ष यस अवधिमा त्यहाँ 25.1% रोपाई सकिसकेको थियो।
काठेलम्बो खबरमा अब विदेशको खबर। श्रीलंकाको राजधानी कोलम्बो नजिकै भएको नोगुम्बो कारागारमा भएको हिंसात्मक झडपमा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। मृतक 4 जना कारागारका कर्मचारी र अन्य 15 जना कैदीबन्दी रहेको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिँदै नोगुम्बो अस्पतालकी निर्देशक पुष्प गमालथले अस्पतालमा 4 कारागारका कर्मचारी र 15 कैदीबन्दीको शव ल्याएको बताएको हो। प्रहरी र स्थानीय संचार माध्यमको अनुसार कोलम्बोबाट करिब 35 किलोमिटर उत्तरमा रहेको नोगुम्बो कारागारमा आइतबारबाट शुरू भएको हिंसा सोमबारसम्म जारी रहेको थियो र घटनामा कारागार कर्मचारी र कैदी दुवै पक्षका व्यक्ति मृतक र घाइते भएको जनाएको छ। श्रीलंका प्रहरीका प्रवक्ता चन्दनाथ हेराथले कारागारभित्र झडप भएको र मानवीय क्षति भएको पुष्टि गरेका छन् तर घटनाको कारण र अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप राउण्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई 1-0 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरिएको छ। अमेरिकाको डलास रंगशालामा भएको खेलमा निर्धारित 90 मिनटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलायो। यो जितसँगै स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसअघि सन् 2010 च्याम्पियन बनेको स्पेनले क्वार्टर फाइनलको यात्रा तय गर्न सकिएको थिएन। अर्कोतर्फ यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा राउण्ड अफ 16 बाट नै समाप्त भएको छ। 41 वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोको लागि यो 6ठौं तथा अन्तिम विश्वकप थियो। खेलपछि मैदानबाट बाहिरिँदा निस्किँदा उनी निकै भावुक दिँदै रुँदै थियो र खेलको पूर्व सन्ध्यामा पत्रकारसँग कुराकानी गर्दै उनले भनेका थिए, मेरो अन्तिम विश्वकपको पूर्ण आनन्द लिन चाहन्छु। यस खेलसँगै फुटबलको सबैभन्दा ठूलो मञ्चमा रोनाल्डोको यात्रा टुंगिएको छ। उनले विश्वकपमा कुल 11 गोल गरेको छ। यो विश्वकपमा स्पेनको यो लगातार 6ठौं क्लीन सीट हो र जुन प्रतियोगिताको रेकर्ड हो। गोलकिपर उनलाई सिमेन्टले आफ्नो गोल सहित समयलाई 609 मिनटको पुर्याएका छन्। स्पेनले अब क्वार्टर फाइनल बेल्जियम र अमेरिकाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई बीच अहिले 5:45 खेल शुरू भइसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। संसद प्रश्नको जवाब र विपद तयारी गर्न सरकारलाई सभामुखको निर्देशन। नेपाली कांग्रेसको देउबा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने तयारी। टेरामैक्स भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत सहित पूर्व सचिवलाई सफाई। सुकुम्बासीहरूलाई बैंक खाता बुझाउने सरकारले दिएको समय सीमा सकियो। निजामती कर्मचारीहरू सम्बन्ध युनियन तथा संगठनका 8 भवन र अन्य संरचना खाली गर्न निर्देशन। श्रीलंकाको नोगुम्बो कारागारमा हिंसात्मक झडप हुँदा 25 जनाको मृत्यु। र पोर्चुगल स्पेनसँग 1-0 पराजित हुँदा रोनाल्डोको विश्वकप यात्राको पूर्ण विराम सकियो। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 23 गते मंगलबार, जुलाई 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै। समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै, कांग्रेसभित्र आन्तरिक किचलो, रासुपाभित्र भागवण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै, तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कंगोमा इबोला महामारी तीव्र बन्दै, तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीसमा डरेलोसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्रै बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
1: नागरिकता, लालपूजा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढ़ाउने र सुस्ता सुरक्षालाई थप मजबूत, सीमा सुरक्षालाई थप मजबूत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढ़ाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने किङ विवरण संकलन गर्न गाउँपालिकालाई पत्रचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र शुरू हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढ़ाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढ़ी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
0: चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार यस अवधिमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र बैंक अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढ़ेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढ़ेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैंक कर्जा पनि 5.55% बढ़ेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढ़ेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
1: काभ्रे प्लानचोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका पाँचमा रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका चार स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अंक प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन विन्सको नमूना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
0: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित विधान तह खड़ा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढ़ाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
1: आन्तरिक एकताको सम्भावना छीन बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्षले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी पूर्व पदाधिकारी केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जनजी आन्दोलनपछि

0: पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
1: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौ भन्छौ नेतृत्व तहकै, उहाँ पनि आफू सहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
0: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री फर्मुल्ला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
2: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लड्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोलेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जो सब गरिरहेको छ तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु सरकारहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त।
4: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनेर पनि 55 जना कार्यरत छन् म लगायत। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौं।
0: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन, सुसंस्कृति समाज निर्माण, सदाचार सम्बन्धी अध्ययन, अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन, अनुगमन र सो नियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ। त्यस्तै चुनदेवीमा
10: अंकुर आउँदै देउबा कांग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरूद्ध आन्दोलित पत्रकार महासंघको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्न शीर्षकमा

0: खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसूल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसूल दर लगाउने तयारी गरेको छ। 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको खबरमा उल्लेख छ। त्यस्तै सरकारले एडीबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ। बजेट सभा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सभामा टेबल हुँदैछ। असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ। मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि 3 चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदूरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डार नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। सभापति लामी थानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाह पक्षले कतिजना पाउने टुंगो नलाग्दा शाह पक्षले दिन सकेन। नाम कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाह पक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ। त्यसै गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढ़ी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क चार लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% मात्र थियो। 45% पुगेको थियो। चालू आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति लागत अढ़ाई गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाण्डु तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाण्डुलाई तराई मधेससँग जोड़ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 74 सालमा शुरू गरेको हो, तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। वर्षासँगै बढ़दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कंगोमा 1,561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढ़ाउन कड़ा चेतावनी दिएको छ। टर्कीको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व संध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढ़ाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले ईरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलुको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल ग्रीस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको भन्दै सयौं अग्नि नियन्त्रक दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो।
1: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास सिसिस स्टेडियममा भएको फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 22 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने दुई महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 5:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै गरी आज राति 5:50 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ। र नेपाल प्रिमियर लीग एनपीएल 2026 मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नु भएको छ। साबिक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20 लाख रूपियाँमा अनुबन्ध गरेको हो।
0: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आमदानीको कुरा नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 जना भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सीईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं
4: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनभने 55 जना कार्यरत छन् म लगायत
5: काठमाडौँभित्रमा या बाहिर
4: हजुर काठमाडौँभित्रमा मात्रै अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन नेपालमा गुणस्तरको कुराहरू छैन कहिले ट्याङ्कीमा पानी आइदिँदैन गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन हप्तामा एकचोटि गार्बेज लिन आउँछ हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या यसमा वडाको पनि केयरलेसनेस छ गभर्मेन्टको पनि छ होइन अब भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन त्यो गन्ध कसरी मेटाउने त हामीले त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अझै तत्पर्य हामी बसिरहेको छौँ हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ होइन त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला कम्पनीको रेभेन्यूपट्टि होला ब्रान्ड भ्याल्युतिर होला होइन यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ
5: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना उहाँहरूसँगको चुनौतीहरू कस्तो जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला होइन विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त
4: होइन त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ नभएको होइन नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रतिमा हेर्ने हो भने 8 हाउस 9 हाउस जब फ्याक्ट्री बाहेक नेपालमा रेसिङ फ्याक्ट्रीहरू कुनै पनि उसमा छैन क्या हामी हजुरलाई रिफन्ड पनि गर्छौँ र हामी गरिरहेको पनि छौँ सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भने हुँदैन त्यो साँच्चै हजुरको सँगै हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन
5: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि
4: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
5: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामी अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चिङ हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दाखेरि धन्दाखेरि तपाईँको काठमाडौँको एभ्री नुक्स एन्ड कर्नर भ्याउँछौँ होइन त्यसमा चाहिँ तपाईँको हाम्रो 5 to 6 किलोमिटर चाहिँ विदिन हाफ एन आवरमा जान्छ

0: विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब चब्बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रति व्यङ्ग्य गर्न खोजेको जस्तो देखिन्छ। रासोपाको पहिलो महाधिवेशनमा रासोपाका सभापति रवि लामिछानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासोपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो। तर रासोपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन्। तल यस्तो लेखिएको छ, एकजना प्रम लेखेको टेबल छ, माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै केही भनिरहेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जस्तो पो छ त।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ निरन्तर रूपमा हामीले अगाडि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनहरूमा पनि हामीले संकष्टको समयमा प्रार्थनाको महत्व, परमेश्वरको कृपा र प्रभु येशू ख्रिष्टमाथि भरोसा राख्नुपर्ने आवश्यकताहरूको बारेमा चाहिँ सिक्दै थियौं। आजको हाम्रो यो भजन संग्रह अध्यायको आठले चाहिँ हामीलाई के सिकाउनेछ त दाइ?
2: भाइ, भजन संग्रह आठ एक विशेष भजन हो। यसले परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रति उहाँको प्रेमलाई देखाउँछ। साथै यस भजनले प्रभु येशू ख्रिष्टको महिमा र उहाँको विजयतर्फ पनि हाम्रो ध्यान खिच्दछ।
1: भनेपछि दाई, के यस भजनले चाहिँ हामीलाई येशू ख्रिष्टको बारेमा अझै पनि गहिराईमा चाहिँ हामीलाई बताउनेछ?
2: हो भाइ, प्रभु येशूले आफ्नो सेवाकालमा भजन संग्रहका केही पुस्तकहरू उल्लेख गर्नुभएको थियो। भजन आठले विशेष गरी परमेश्वरको महिमा र मानिसमाथिको उहाँको योजना देखाउँछ, जुन अन्तत ख्रिष्टमा पूरा भएको देखिन्छ।
1: यसको अर्थ यो भजन आजका विश्वासीहरूका लागि पनि उत्तिकै महत्वपूर्ण रहेछ, होइन त?
2: अवश्य पनि भाइ, यो भजनले हामीलाई परमेश्वर कति महान हुनुहुन्छ र उहाँले मानिसलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा सम्झाउँछ। साथै हामीलाई उहाँमाथि भरोसा राख्न पनि प्रोत्साहन दिन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौ र आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट पनि धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। त मित्र, वचन अध्ययनकै क्रममा आज हामी बाइबल अध्ययन भजन संग्रह आठ अध्यायबाट देख्न गइरहेका छौ। यस अध्यायको मुख्य विषय हो यो मसीह सम्बन्धीको भजन। मसाइनिक सामले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयको जोड़ दिन्छ। मसीह सम्बन्धका भजनहरू यानि मसाइनिक साम्स यस कारणले भनिन्दछन् किनभने तिनीहरूलाई नयाँ नियममा सिधै प्रभु येशू ख्रिष्टको संकेत जनाउनलाई उद्धृत गरिएका छन्। भजन आठ अध्याय नयाँ नियममा तीनपल्ट उद्धृत गरिएको छ। वास्तवमा प्रभु येशू स्वयंले यो भजनको उद्धृत गर्नुभयो। यसको मती 21 अध्यायमा यरूशलेममा ख्रिष्टको विजय प्रवेशमा रिकर्ड गरिएको छ। मन्दिरमा बालकहरू गाइरहेका थिए। मती 21 अध्याय 9 पदमा दाऊदको पुत्रलाई होसन्ना। प्रधान पुजारीहरू र शास्त्रीहरूले भने कि तिमीहरूले सुनिरहेका छौ कि तिनीहरूले के भनिरहेका छन्। अनि यही समयमा येशूले भन्नुभयो, मती 21 16 पदमा, हो म सुन्दैछु, के तिमीहरूले पढेका छैनौ? दुधे बालक र काठको बालकहरूको मुखबाट तपाईँले स्तुति पूरा गर्नुभयो। हाम्रा प्रभुले भजन संग्रह आठ अध्याय दुई पदको वचनको उद्धृत गरिरहनु भएको थियो। उहाँले प्रधान पुजारीहरूलाई र शास्त्रीहरूलाई भनिरहनु भएको थियो, यदि तिनीहरूले यो शास्त्रको खण्ड पढे असल विचार हुने थियो, ताकि किन बालकहरूले यो भनिरहेका थिए सो कुराको बुझ्न सकुन्। अनि यो भजनको दोस्रो उद्धृत पहिलो कुरन्थी 15 अध्याय 27 पदमा पाइन्दछ, जुन पुनरुत्थानको अध्याय हो। भजन संग्रह आठ अध्याय 6 पदमा को अन्तिम खण्डमा भनिएको छ, तपाईले सबै कुरा त्यसको चरणमुनि राख्नु भएको छ। यो बिल्कुल स्पष्ट छ कि यो भजनको आज हाम्रा दिनहरूमा लागू छैन, हाम्रा दिनहरूतिर संकेत गर्दैन, जस्तो कि पावल व्याख्यान गर्छन् पहिलो कोरन्थी 15:27 किनभने परमेश्वरले सबै कुरा उहाँको पाउको अधीनमा राख्नुभयो। तर जसले सबै कुरा आफ्नो पाउमुनि या पाउको अधीनमा राख्नु भएको छ, सबै कुरा आज हामी देख्दैनौ कि सबै कुरा उहाँको पाउमुनि राखिएको छ। अहा, म ठोक्क दिएर भन्न सक्छु यो कुरा, तर सबभन्दा पूर्ण उद्धृत चाहिँ हिब्रू 2:5-8 पाउँछौ, जुनले यसको अति नै स्पष्ट गर्दछ कि भजन 8 हाम्रा प्रभु येशु ख्रिष्टको संकेत गर्दछ। भनिएको छ हिब्रू 2:5-8 किनभने अहिले हामीले भनेको आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतहरूको अधीनमा राख्नु भएन, तर कसैले कहीँ यसो भनेर साक्षी दिएका छन्, मानिस के हो र तपाईँ त्यसको सम्झना राख्नुहुन्छ, अथवा मानिसको सन्तान र तपाईँको त्यसको वास्ता राख्नुहुन्छ, तपाईँले त्यसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भयो, तपाईँले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भयो र आफ्ना भौलिका कामहरू माथि त्यसलाई खटाउनु भयो, तपाईँले सबै थोक त्यसका चरणको अधीनमा राखिदिनुभयो, किनकि मानिसको अधीनमा सबै थोक राख्दा उहाँले त्यसको अधीनमा नभएको केही पनि हुन दिनु भएन, तर अब त अझै सबै थोक त्यसको अधीनमा भएको हामी देख्दैनौ। फेरि हामीले यो कुराको ध्यानमा राख्न आवश्यक छ, तपाईँ र म त्यस्तो दिनमा रहेका छौ कि सबै थोक उहाँको अधीनमा पाउमुनि चरणमुनि राखिएको छैन। हिब्रू 2:9 पढौं, यहाँ भनिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई, अर्थात येशु ख्रिष्टलाई, जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो, मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको छ। हामीत्र भजन 8 प्रभु येशु ख्रिष्टको बारेमा कुरा गरिरहेको छ। अहिले यो दोस्रो महान मसीह सम्बन्धको भजन, यानि मेसायनिक साम्स, यो कथनसँग आरम्भ हुन्छ। 8:1 भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। अनि यो भजन यो कथनसँग अन्त्य हुन्छ, हे प्रभु हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। मित्र, तपाईँ र म रहेको यो वर्तमान घड़ीमा यसको कुनै लागू छैन अनि त्यसको संकेत गर्दैन, किनभने परमेश्वरको नाउँ पूरा संसारमा त्यति उक्तम छैन।

सेवाको, बुद्धिको, आफ्नो शिक्षाको, आफ्नो धन सम्पत्तिको वा कुनै अरू कुराको बढ़ी बढ़ाउ गर्न चाहन्छन्। तर कहिले पनि परमप्रभुको नाउँ त्यति धेरै उत्तमको रूपमा विचार गर्दैनन्। हा मित्र, आज संसारमा कहीँ पनि उहाँको नाउँ त्यति उत्तम छैन। अनि आठ अध्यायकै एक पद चाहिँ अगमबाड़ी हो। यसले भविष्यतिर, महिमित भविष्यतिर हेर्दछ। यो मसीह सम्बन्धको भजन मसाइनिक साम्स हो, जुनमा हामी परमेश्वरको मानिसको देख्छौं। यसले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोर दिन्छ। भजन दुई अध्यायमा हामीले त्यस मानिसलाई अस्वीकारमा, इन्कारमा र परमेश्वरको विरूद्ध मानिसको विद्रोहको देख्यौं। भजन आठ अध्यायमा हामी देख्छौ मानिसले अन्तिममा यो पृथ्वीको नियन्त्रणको प्राप्त गर्दछ र त्यो दिन आउनेछ उहाँको नाउँ सारा पृथ्वीमा उत्तम हुनेछ। यस बिन्दुमा, यस पोइन्टमा मैले यो भजन अध्याय आठको शीर्षकको उल्लेख गर्नुपर्छ, जुन यस प्रकार छ: परमेश्वरको महामहिमा र मानिसको मर्यादा। वाद्य नायकको निम्ति गीतिम रागमा गाउने दाउदको भजन। गीतिम रागमा गाउने दाउदको भजन। अमित्र, दुवै भजन 81 र भजन 84 पनि वाद्य नायकको निम्ति गीतिम रागको शीर्षक दिएको छ। यसको अर्थ के हो? सामान्य गरी प्रायहरूले गीतिम चाहिँ एक प्रकारको संगीतको बाजा हो भन्छन्। यद्यपि यहुदी धर्म विद्वानले भने कि गीतिम चाहिँ गात नामबाट लिइएको थियो अनि यो चाहिँ गातमा पाइने प्रसिद्ध संगीत बाजा थियो। तपाईँलाई यादै होला, जब दाउद राजा साउलबाट भागिरहेका थिए उसले गातमा शरण पाएथे। सम्भवत उसले यो अनौठो नयाँ संगीतको बाजा बजाउन त्यस बेला नै सिकेका थिए र पछिबाट इसरायलमा पनि परिचय गरे। भोलगेट र सेप्टुजियन्ट अनुवादले गीतिम शब्दलाई कोलको रूपमा अनुवाद गरेको छ। म सोच्दछु कि त्यसमा पनि महत्वपूर्ण अर्थ छ, किनकि भजन आठ अध्यायले कष्टको कोलको प्रकट गर्दछ, जुनमा भएर प्रभु येशु तपाईं र मेरो निम्ति जानुभयो। मानिसको रूपमा उहाँले मृत्युको सबै मानिसको लागि चाख्नुभयो। उहाँले कोलको कडवाहटको कटुताको चाख्नुभयो। पछिबाट यसैयाले हामीलाई भन्नेछन्, प्रभु येशु एदोमबाट आइरहनु भएको छ। उसले भन्दछन् यसैया 63 अध्याय 3 पदमा, मैले एक्लै दाकुण्ड पेले, मानिसहरूमध्ये कोही पनि मसित थिएनन्। मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे। तिनीहरूको रक्त मेरो पोषकमा छर्किएको छ र मेरो सबै वस्त्र रगतै रगत भयो। अमित्र, उहाँको पोषकमा लागेको रगत रक्त उहाँ स्वयंको रगत होइन, बरु उहाँका शत्रुहरूको। देख्नुभयो, यदि येशु ख्रिष्टको रगत तपाईँको निम्ति कुनै महत्व अर्थको छैन भने तपाईँ उद्धार पाउनु भएको छैन। त्यसकारण तपाईँले दण्ड पाउनु पर्नेछ र पाउनुहुनेछ। मित्र, यो या त उहाँको रगत हुन्छ या तपाईँको। त्यही नै आज विश्वमा मानिसको स्थिति हो। अनि भजन संग्रह आठ अध्याय 1 र 2 पदमा भनिएको छ, म पढिदिन्छु: हे प्रभु, हाम्रो परम प्रभु, जसले आफ्नो महिमा स्वर्गीयमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। तपाईँका विरोधीहरूको कारणले गर्दा शत्रुहरू र बदला लिनेहरूलाई चुप तुल्याउन, बालकहरू र दुधे यानी दूध चुस्ने बालकहरूको मुखबाट तपाईँले आफ्नो सामर्थ्यको पर्खाल स्थापित गर्नुभएको छ। प्रभुले यो पदको सत्यताको बताउनुभयो जब उहाँले पृथ्वीमा हुनुहुँदा यो भन्नुभयो, मती 18:3 पदमा, म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नु पाउने छैनौ। अनि तिनै बालकहरू उहाँको यरुसलेममा विजय प्रवेश भनिने प्रवेशमा यसरी भन्दै जोर जोरले कराए। मती 21:15 पदमा, होसन्ना दाउदका पुत्रलाई। वास्तवमा म यसलाई विजय प्रवेशको रूपमा विचार गर्दिन, हामीले यसको लागि उहाँलाई दोबारा पृथ्वीमा नाउँजेलसम्म पर्खनै पर्छ कि यो
उहाँको विजय प्रवेश हो।

0: कुरामा। तब उहाँले यरुसलेममा त्यस बेला खास विजय प्रवेश गर्नुहुनेछ। प्रभु येशु ख्रिस्ट पृथ्वीमा हुनुहुँदा आखिरी समयमा यरुसलेममा उहाँको प्रवेश त खाली उहाँ फेरि पृथ्वीमा आउनुहुनेछ भन्ने तथ्यको सानो तस्विर मात्र हो। जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ उहाँले आफ्नो राज्यको स्थापन गर्नुहुनेछ। उही समयमा हामी साना बालकहरू जस्तो हुनुपर्छ। यसको अर्थ मलाई लाग्छ तपाई र म नयाँ जन्म पाएको हुनुपर्छ र साना बच्चाहरू बन्नुपर्छ। साना बच्चाहरू जस्तै हामीले सारा घमण्डहरूको पर अलग्गै पछ्याउनु पर्छ र साधारण विश्वासमा आउनुपर्छ। ओ साना बच्चाको विश्वास कति महान कति मजबूत हुन्छ। यस भजनमा हामी प्रभुलाई सृष्टिकर्ताको रूपमा देख्छौ। तीन पदमा भनिएको छ, जब म तपाईँका औँलाहरूका काम आकाश र तपाईँका नियुक्त गर्नुभएका जोन र ताराहरूलाई विचार गर्दछु। हा मित्र, प्रभु परमेश्वरले जुन ताराहरूलाई निश्चित ठाउँहरूमा नियुक्त गर्नुभएको छ किनकि उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आकाशहरू उहाँका औँलाहरूका कामहरू हुन्। यो कुराको सुन्न चाखलाग्दो छ। जब उद्धारको निम्ति कुनै शब्दको प्रयोग गरिँदा यो चाहिँ प्रभुको बहुबलको उल्लेख हुन्छ। यसैया 53 एक पदले भन्छ, हाम्रा समाचार कसले विश्वास गरेको छ? औ परम प्रभुको बाहुबल कसलाई प्रकट गरियो? बाहुबल। तर जब यसले आकाश र पृथ्वीका सृष्टिको बारेमा बताउँछ यसले उहाँका औँलाहरूका काम भन्दछ। मित्र, सृष्टि उहाँका औँलाहरूका काम हुन्। परमेश्वरले आफ्नो महिमाका आफ्ना सृष्टिहरूमाथि राख्नुहुन्छ। ती हाम्रा निम्ति महान कुरा हुन् र सृष्टिमा महिमा पनि छ। तर हामी उहाँको सृष्टिको पुज्दैनौ, हामी सृष्टिकर्तालाई पूजा गर्छौ। उहाँका औँलाहरूका कामले हामीलाई उहाँको शक्ति र महिमाको बताउँछ। अनि चार पदमा भनिएको छ, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मानिस के हो? अमित्र, मानिस जटिल प्राणी हो। ऊ मानव जाति हो। ऊ मानव जातिका हुन् र अझै त्यहाँ केही मानिसहरू छन् जो कसरी कहिले तिनीहरू मानिसको रूपमा यस पृथ्वीमा आए वा त्यसको रचना भएको थियो भन्ने कुराको अंकित गर्न कोशिश गरिरहेका छन्। बाइबलले भन्दछ कि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र पृथ्वीमा राख्नुभयो। त्यसपछि मानिस उहाँबाट टाढा हटी गए, अलग भए। उसले परमेश्वरमा अविश्वास गरे र उसले उहाँको आज्ञा उल्लंघन गरे। मानिस के हो र परमेश्वर मानिसको सम्झना गर्नुहुन्छ? किन परमेश्वरले मानिसलाई सम्पूर्ण रूपमा हटाउनु भएर उसलाई आफूबाट मुक्त गर्नु भएन? मानिस अति नै ठूलो असफल हो। हामी यो कुरा सुन्न मन पराउँदैनौ। हामी सफलताहरूको बारेमा सुन्न चाहन्छौ। मित्र, वास्तवमा मानिससँग सफल कथा छैन। ऊ वास्तवमा दयनीय असफल हुन्। भजनकार सोध्छन्, यो प्रश्न गर्छन् चार पदमा, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मित्र, म तपाईँलाई भन्दछु कि किन मानिस महत्वपूर्ण छ। करिब 2000 वर्ष पहिले उस कहाँ उहाँ आउनुभयो, प्रभु येशु ख्रिष्ट आउनुभयो। कस कहाँ? मानिस कहाँ। उहाँ पृथ्वीमा आउनु भएर उहाँ हामी मानवलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाऊ भनी क्रुसमा मर्नुभयो। उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नु भएन, उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभयो। किनभने हामीसँग दिने अर्पण गर्ने केही कुरा छैन। हामी उद्धार पाउन योग्यका थिएनौ, तैपनि परमेश्वर पुत्र येशु यो पृथ्वीमा आउनुभयो ताकि हामीले उद्धार पाउन सकौं। अनि उद्देश्यको निम्ति उहाँ पृथ्वीमा आउनुभयो। पाँच पदमा भनिएको छ, किनकि तपाईँले त्यसलाई दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनु भएको छ र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनु भएको छ। मित्र, जब प्रभु येशु पुरानो नियममा आफ्नो प्रकट बनाउनु हुँदा उहाँ परम प्रभुको दूतको रूपमा आउनुभयो। तर जब उहाँ बेतलेममा आउनुभयो उहाँ त्यो भन्दा अझ निष्ठामा आउनुभयो। उहाँ मानिसको स्तरमा आउनुभयो। छ पदमा भनिएको छ, तपाईँका बाहुलीका कार्यहरू सबैमाथि तपाईँले त्यसलाई प्रभुत्व दिनुभएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। परमेश्वरले उहाँका बाहुलीका कार्यहरू सबैमाथि प्रभुत्व दिनुभएको थियो, तर मानिसले त्यसको गुमाउनु पर्यो, गुमायो। आज मानिसले यो विश्वको नियन्त्रण गर्दैन। विज्ञानले सोच्यो कि यसले सबै कुरालाई नियन्त्रण मुनि राख्यो, तर अहिले हामी थाहा पाउँछौ कि विज्ञानले यो पृथ्वीलाई झन प्रदूषण गर्यो। र यो यस्तो देखिन्छ मानव हाम्रो पृथ्वी अति नै ठूलो गन्धा फोहोर कचरा फाल्ने ठाउँ भएको छ। यो पृथ्वीलाई प्रदूषण गर्ने काममा विज्ञान नै जवाबदेही छ। आगे भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। तर मित्र, अहिलेसम्म सबै कुरा उहाँको चरण मुनि राखिएको छैन, तर जबसम्म येशु दोस्रो पल्ट आउनुहुने छैन यो उहाँको चरण मुनि राखिने छैन। जब उहाँ दोस्रो पल्ट आउनुहुनेछ यस संसारमा, सबै उहाँको चरण मुनि राखिनेछ। अनि आगे सात र आठ पदमा भनिएको छ, भेडा र गोरुहरू सबै वनका जनावरहरू पनि आकाशका चराहरू र समुद्रका माछाहरू र समुद्रमा बग्ने सबै जन्तुहरू। परमेश्वरले सबै कुरा बनाउनु भयो, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले भेडा र गोरुहरू सबै वनका जनावरहरू आकाशका चराहरू र समुद्रका माछाहरू समुद्रमा बग्ने सबै जन्तुहरू बनाउनु भयो। उहाँले तपाईँ र मलाई पनि बनाउनु भयो, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। रोमी एक अध्यायको बीस पदमा पाउल भन्छन्, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँका कामद्वारा बुझ्न सकिने र थर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, हामी उहाँका हातका कामहरू खालि चारैतिर सृष्टिहरू हेरेर देख्न सक्छौ, र ती सृष्टिहरूले उहाँको अस्तित्वको प्रकट गर्दछ। अनि नौ पदमा भनिएको छ, हे प्रभु हाम्रा परम प्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। मित्र, आज होइन तर कुनै दिन अनि निश्चय नै समस्त पृथ्वीभरि उहाँको नाउँ उत्तम हुनेछ। हाम्रा समयहरूमा हामी त्यस्तो विश्वमा रहिरहेका छौं जुन रोमी आठको बाइस पद अनुसार उद्धारको दिनको प्रतीक्षा गर्दै पीड़ाले सुस्केर हाल्दै प्रसव वेदनामा परेको छ। तर परमेश्वर सारा सृष्टिभन्दा माथि हुनुहुन्छ, उहाँले आकाशहरूभन्दा माथि आफ्नो महिमाको स्थापन गर्नुभएको छ। अनि तल पृथ्वीमा आजभन्दा करिब 2000 वर्ष पहिले बेतलेममा जन्मनलाई उहाँ आउनुभयो। अहिले उहाँ परमेश्वरको बाहुलीमा महिमामा बस्नु भएको छ। खाली विश्वासद्वारा हामी उहाँलाई देख्न सक्छौ। दोस्रो कुरन्थी तीन अध्याय अठार पदमा भनिएको छ, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौ। पहिलो युहन्ना तीन अध्याय दुई पदमा भनिएको छ, पहिलो युहन्ना तीन अध्याय दुई पदमा, हे प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ, को प्रभु येशु, जब प्रभु येशु ख्रीष्ट प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै, मतलब प्रभु येशु जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। ओ, यो परमेश्वरका सन्तानहरूको निम्ति कस्तो महिमित दृश्य छ। एकपल्ट म तपाईँलाई स्मरण दिलाउन चाहन्छु, याद दिलाउन चाहन्छु कि यो मसीह सम्बन्धको भजन हो, यानि मसीहको बारेको, जुनलाई हामी अङ्ग्रेजीमा भन्छौ मेसाइनिक साम। यसले ख्रीष्टको मानवताको र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड दिन्छ। मित्र, हामी यो महिमित भजनको किनारमा उभिएका छौं जुनले हाम्रा उद्धारकर्ताको स्तुति प्रशंसा गर्दछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु र यो कुरामा विश्वास गर्दछु कि हाम्रो श्रोताहरूले यही कुराहरू महसुस गर्नुभएको छ र आशिषित हुनुभएको छ। विशेष गरिकन आजको अध्ययन हाम्रो भजन संग्रह 8 थियो, जसले चाहिँ परमेश्वरलाई महान सृष्टिकर्ताको रूपमा चाहिँ प्रस्तुत गरेको कुरा हामीले बुझ्न पाएका छौं।
2: भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। जब हामी सम्पूर्ण सृष्टिलाई हेर्दछौ तब परमेश्वरको महानता हामी देख्न सक्छौ। भजन संग्रह 8 यही सत्यतालाई हाम्रो माझमा प्रकट गर्दछ।
1: साँच्चै नै दाइ, तपाईँले भन्नुभयो चाहिँ भजन संग्रह 8 हामीलाई आज धेरै कुराहरू सिकाएको छ र यी सम्पूर्ण कुराहरूको बीचमा पनि आज हामी मानिसहरू आफ्नो धन, ज्ञान, शक्ति र सफलताको धेरै प्रशंसा गर्छौं। यस्तो समयमा यो भजनले हामीलाई एउटा कुरा स्पष्टसँग बताएको छ कि सृष्टिकर्ता परमेश्वरको महिमा गर्न हामीले सिक्नुपर्छ।
2: हो भाइ, संसारका सबै कुरा अस्थायी छन् तर परमेश्वर अनन्त हुनुहुन्छ। त्यसैले हाम्रो घमण्ड आफ्ना उपलब्धिहरूमा होइन, परमेश्वरमा हुनुपर्छ। उहाँ नै सारा सृष्टिको उद्धारकर्ता र सबै कुराहरूका प्रभु हुनुहुन्छ भन्ने कुरा हामीलाई यो अध्ययनले बताएको छ।
1: हो, र आदरणीय श्रोताहरू, के आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोयो? के तपाईँले प्रभु येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभएको छ? यदि छ भने तपाईँका अनुभवहरू हामीसँग बाँड्नुहोस्।
2: हजुर, यदि तपाईँहरूको कुनै प्रार्थनाको विषय छ भने हामीलाई जानकारी दिनुहोस्। हामी तपाईँहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गर्दछौ। सम्झनुहोस्, ख्रीष्टलाई विश्वासद्वारा चिन्न सकिन्छ र त्यही विश्वासले मानिसलाई उद्धारको बाटोमा डोर्याउँछ भन्ने सत्यतालाई निरन्तर रूपमा सम्झनुहोस्।
1: आजको अध्ययनबाट चाहिँ हामीले सिकेका छौं कि परमेश्वर महान हुनुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ र प्रभु येशू ख्रीष्ट नै हाम्रो आशा र उद्धार हुनुहुन्छ।
2: हजुर, परमेश्वरले हामी सबैलाई उहाँको महिमा गर्न, उहाँमाथि भरोसा राख्न र उहाँको प्रेममा जीवन बिताउन सहायता गरून्। परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू सबैसँग रहिरहोस्।
1: आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।

0: तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.
2: जाने छ यो समय, रहने छैन सधैँभरि। बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिले कहीं हार न मान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

तिमी छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ म कहाँ छु? दिन भएको छ, दिन भएको छ।

त्यसरी कौवा क्रूर युनो क्रूर युनोको आइनोको अल अफ

0: Elimbu FM 89.6 MHz.
1: Time check. It's 9 a.m.

0: Elimbu FM 89.6 MHz.
1: एलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवादित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: भयो सुट प्यान्ट सिलाउन बने पातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बने पानी जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
0: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849913727
2: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
5: हाम्रा सेवाहरू
2: स्टेसनरीका सम्पूर्ण सामानहरू
5: फोटोकपी प्रिन्ट
2: कलर प्रिन्ट
5: पीवीसी आईडी कार्ड
2: सबै प्रकारका खेलकुद सामग्रीहरू
5: सबै तहको तथा विभिन्न पुस्तकहरू
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
5: ट्रफी
2: मायाको चिनो
5: मेडल
2: फ्रेम
5: जर्सी सेटहरू तथा प्रिन्ट
2: सब्लिमेसन प्रिन्ट
5: जर्सी प्रिन्ट
2: कस्टमाइज कप प्रिन्ट
5: मेटल फोटो प्रिन्ट
2: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ
2: सेवा स्टेसनरी एन्ड सप्लायर्स
5: कन्ट्याक्ट नम्बर 9841924274
3: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
3: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचो गुडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105

0: Elambu Break Time.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र? मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

time check is 12 noon. अहिले मध्याह्नको 12 बजेको छ।

0: Ilma Pravez. लम्बु खबरको शुरूमा स्थानीय खबर। नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका नुवाकोटको विदुरो नगरपालिका चार बटारका 55 वर्षीय प्रेम प्रसाद रिजालको उपचारको क्रममा मृत्यु भएको हो। हिजो दिउँसो बटारमा पैदल यात्रा गरिरहेको रिजाललाई विदुरबाट बटारतर्फ जाँदै गरेको 42/63 नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका रिजालको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालक 30 वर्षीय राजकुमार मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा 2 दिने विपद स्वयंसेवक ब्यूरो गठन परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा 12 वटा वडाबाट प्रतिनिधित्व नेपाल प्रहरी पत्रकार र गाउँपालिकाका कर्मचारीहरूको सहभागी रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक रविराज धितालले सहजीकरण गर्दै विपद जोखिम न्यूनीकरण पूर्व सूचना प्रणाली प्राथमिक उपचार आकस्मिक उद्धार डोरी मार्फत उद्धार अभ्यास र झटपट झोला तयारी तथा प्राकृतिक विपदबाट सिक्नुपर्ने पाठका बारेमा सैद्धान्तिक र प्रयोगत्मक प्रशिक्षण दिएको थियो। समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झुम्कनाथ नेपालले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायको लक्षित सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको थियो। वहाँले इन्द्रावतीमा विपद व्यवस्थापन समितिको सक्रिय रहेको पूर्व सूचनालाई प्रणालीकरण थप प्रविधि मैत्री बनाउने कार्य अगाडि बढ़िरहेको र वर्ष मापन यन्त्र विस्तार गर्ने योजना भइरहेको पनि जानकारी दिएको छ। कार्यक्रमको अन्त्यमा सहभागीलाई गमबुट ब्याग पन्जा सिटी टर्च लाइट लगायतका आवश्यक सुरक्षा सामग्री तथा प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिकाले यस कार्यक्रम मार्फत समुदाय स्तरमा तथा दक्ष स्वयंसेवक तयार भई विपद पूर्व तयारी उद्धार राहत र पूर्व सूचना प्रणाली अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। राष्ट्रिय सभाको आजको बैठक दिउँसो 12:15 बजेबाट हुने भएको छ। बैठक आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित विनियोजन विधेयक 2083 माथिको छलफललाई निष्कर्षमा पुर्याउने महत्वपूर्ण कार्यसूची तयार गरिएको छ। कार्यसूची अनुसार विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएको प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिनुहुनेछ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि वन वातावरण मन्त्रालय पूर्वाधार विकास मन्त्रालय गृह मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय अर्थ मन्त्रालय तथा सुरक्षा रक्षा मन्त्रालयका मन्त्रीहरूले सांसदहरूको जिज्ञासाको जवाब दिने कार्यक्रम रहेको छ। यसै गरी राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नहरूको पनि सम्बन्धित पक्षबाट जवाब दिने कार्यसूची रहेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णार्थ प्रस्तुत गर्नेछ। त्यसपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै गरी अर्थमन्त्री डाक्टर वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त अन्य विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची तयार पारिएका छन्। विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेराम्याक्स खरीदमा भएको भ्रष्टाचार मुद्दामा पूर्व सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत र पूर्व सचिवलाई सफाई दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय हेमन्त रावल डिग्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो र सोमबार सुनवाई सकिएपछि विशेष अदालतले पूर्व मन्त्री बस्नेतलाई सफाई दिएको फैसला सुनाएको छ। बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकिएकाले उनलाई सफाई दिएको छ। विशेष अदालतले टेराम्याक्स प्रकरणमा पूर्व मन्त्री तथा पूर्व सचिवलाई सफाई दिए पनि प्राधिकरणका तत्कालीन अध्यक्ष पीताम्बर झा सहित तीनजना उच्च अधिकारीलाई दोषी ठहर गरिएको छ। तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनीय राखिएको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्व तयारी नगरी अगाडि प्रक्रिया बढ़ाएको भन्दै उनलाई दोषी ठहर गरिएको छ। उनलाई 6 महिना कैद र 50,000 रूपियाँ जरिवाना पनि तोकिएको छ। साथै उच्च पदस्थ अधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा 24 बमोजिम थप 6 महिना गरी कुल 1 वर्ष कैद सजाय सुनाएको छ। यो प्रकरणमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बस्नेत सहित दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा, पुरूषोत्तम खनाल सहित 16 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 जेठ 1 गते अदालतमा मुद्दा दायर गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 को ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 83,523 जना अर्थात 64.69% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा 129,114 जना विद्यार्थी सहभागी भएका थिए। 51,338 विद्यार्थी 2.40 जीपीएदेखि 2.80 जीपीए प्राप्त गरेको छ भने 16,467 जनाले 2.80 3.2 14,362 जनाले 2.2 जीपीए 2.40 र 1,115 जनाले 3.20 3.60 जीपीए र 45 जनाले 1.60 र 2.0 र 16 जनाले 3.60-4 जीपी ल्याएका छन्। ग्रेड वृद्धि पूरक परीक्षा नतिजा वेबसाइट आईभीआर तथा एसएमएस यूएसडीआई त्यसै गरी सेवा मार्फत हेर्न सकिनेछ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या 3,500 भन्दा माथि उक्लिएको छ। गत जून 24 केही सेकेण्डको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडको दुईवटा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कारण करिब 18,000 मानिस अझै पनि घरबार विहीन भएको छ र सरकारी तथ्याङ्क उद्धृत गर्दै सांसद जर्ज रिद्रोजले दिएको जानकारी अनुसार भूकम्पबाट हालसम्म 3,535 जनाको मृत्यु भएको छ भने 16,740 जना घाइते भएका छन्। स्थानीय प्रशासनले सेता क्रसले चिन्ह लगाएको खुल्ला क्षेत्रमा मेसिन प्रयोग गरेर सामूहिक रूपमा शव गाडिएको पनि बताएका छन्। खेल खबरमा फिफा विश्वकप राउण्ड अफ 16 अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिटीएल स्टुडियोमा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनल खेलमा प्रवेश गरेको छ। यो हारसँगै अमेरिकाको विश्वकप यात्रा पनि अन्तिम 16 नै टुङ्गिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पछ। नुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु। राष्ट्रिय सभाको बैठक आज बस्दै विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाब दिने तैयारी। टेरामक्स भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता मोहन बस्नेत शहीद पूर्व सचिवलाई सफाई। एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक 64.69% विद्यार्थी उत्तीर्ण। भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 3500 नाग्यो 16,000 घाइते र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। मध्याह 12 बजेको समाचार सकियो। अर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिन्छ।

0: 9840 29 96 31 प्रोपाइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी 7-80 किलो लामो साङ्गु सिन्धुपाल्चो
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टा पट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोकगढी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता तिमीहरूको के खास कस कुरा आउँदैछ? के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्त

0: नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूलाई भन्न पाइन्छ?
8: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: एलम्बु FM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य. शीर्षक: आत्मनिर्भर बनाऊ.
3: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
4: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suguri Nagarpalika 5, Sindhupalso. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suguri Nagarpalika 5, Sindhupalso.
5: ओइनी के पार ओ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
6: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
3: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849927.
9: Ladies and gentlemen, you are listening to Hilum FM 89.6 MHz.
10: 89.6 MHz.

0: Wait just a minute. We'll return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी।
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

पाउनुहुनेछ है त। र यो प्रोग्राममा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि तपाईँहरूले आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ अनि आफ्नो साथीभाइ सबैजनामा सम्झना पनि राख्न सक्नुहुनेछ। यो बसाइमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, तामाङ गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ मेसेज गर्नुपर्ने हुन्छ है। तपाईँहरू मेसेज गरेर गीत रोज्न पाउनुहुनेछ। मेसेज गर्नुहुँदाखेरि चाहिँ आफ्नो परिचय राम्रोसँग उल्लेख गरेर पठाउनुहोला। कुन ठाउँबाट हुनुहुन्छ, ठेगाना खुलाउनु अनि गीतको बोल चाहिँ एकदमै स्पष्ट तरिकाले लेखेर पठाउनु होला होइन। गीतको बोल, गीतको अगाडिको बोललाई राम्रोसँग चाहिँ नोट गरेर पठाउनु होला। मेसेज गर्नुहुने साथीहरूले है, मेसेज गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिसकेको छ 98 60 52 55 25 को माध्यमदै मेसेज गरेर गीत रोजाइमा पार्न सक्नुहुनेछ अनि साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। यो दिउँसोको समय छ, धेरैजना श्रोता साथीहरू बिजी व्यस्तता हुनुहुन्छ। अब असारको बेला हो, धेरैजना श्रोताहरू यति बेला खेतबारीमा व्यस्तता हुनुहुन्छ होइन, कामको सिलसिलामा असारको बेला धान रोपाई, कोदो रोपाई, अन्य विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि हामीलाई पनि एकदमै सुनिराख्नु भएको छ, हामीले आशा गरेको छ। अबको एक घण्टा भने हामी तपाईँहरू सँगसँगै सहयात्रा गर्नेछौ, तपाईँहरूको माझमा नै रहनेछौ, रम्नेछौ, झुम्नेछौ। तपाईँहरूले नै रोजाइमा पार्नुभएका विभिन्न विविध प्रकारका गीतहरू सुन्दै रमाउँदै अबको यो घण्टा, यो एक घण्टा हामी तपाईँहरू सँगसँगै यो समय बिताउनु पर्ने हुन्छ र प्रोग्राम सुन्नुहोला भन्न चाहन्छु। र मेसेज गर्नका लागि हामीले नम्बर खुल्ला गरिसकेको छ र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट पनि गर्दै गर्नुहोला, कहाँ कहाँबाट हाम्रो यो प्रोग्राम सुन्दै हुनुहुन्छ। तपाईँहरूको प्रोग्रामहरू पनि हामी कमेन्टहरू पनि हामी लिनेछौ, कमेन्टहरूलाई पनि हामी अगाडि बढाउनेछौ। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौँ। गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोस्।

हजुर, एकदमै निकै नै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ र आज हामी मंगलबारे बसाईमा छौं। हामी कार्यक्रमको छ दिन आउने गर्छौं र छ दिन नै हामी छुट्टै छुट्टै बसाईमा कार्यक्रममा सहभागी हुने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी बुधबारे बसाईमा छौं। आज बुधबारे बसाईमा तपाईँको फोन कल लिँदैनौं हामी, आज तपाईहरूको कमेन्टहरू हामी लिने गर्दछौ। कमेन्ट र विशेष गरी मेसेजमा समावेश भएका गीतहरू बजाउँदै हामी रम्ने र रमाउने गर्दछौ। यदि तपाईँहरू पनि कार्यक्रम मार्फत गीत रोजाइमा पार्न चाहनुहुन्छ भने मेसेज गर्नुपर्ने हुन्छ र आज तपाईँहरूले मेसेज गर्नुभयो भने तपाईँहरूको मेसेजमा रहेको गीतहरू बज्नेछ र कमेन्टहरू गर्नुभयो भने तपाईँहरूले कमेन्टहरू पनि राख्न पाउनुहुनेछ, कमेन्ट पनि गर्दै गर्नुहोला। र यति बेला कमेन्टहरू हामीलाई मेसेज प्राप्त भएको छ, मेसेज गर्नु भएको छ। हेलो।

0: म चाहिँ काभ्रेबाट माया घिसिङ भन्नुभएको छ। मलाई चाहिँ किन ढाँटेको भन्ने तामाङ सेलो गीत राखिदिनुहोस् न भन्नुभएको छ। किन ढाँटेको भन्ने बोलको गीत रोज्नु भएको छ सेलो गीत। र यो सेलो गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा दादा हजुरको लागि अनि सम्पूर्ण साथीहरूको लागि यो सेलो गीत सुनेर एकदमै इन्जोय लिनुहोला भन्दै छुटिन्छु दादा। ओके भाई भाई भन्नुभएको छ। माया घिसिङजीलाई धेरै धेरै धन्यवाद छ यति मिठो मेसेज गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट रहेको छ काठमाडौँबाट विजय सापकोटा भन्नुभएको छ माया सरिता गरिमा रञ्जना तिर्सना अनि जोशीलाको लागि भन्न चाहन्छु र आज मेरो लागि चाहिँ प्रदीप रोकाको आवाजमा रहेको गीत बजाइदिनुहोस् है भन्नुभएको छ। विजयजीलाई पनि धन्यवाद छ यो मिठो कमेन्टको लागि र उहाँले प्रदीप रोकाको आवाजमा रहेको गीत भन्नुभएको छ। अनि अर्को साथीको मेसेज रहेको छ दादा मलाई यो हो योङ सम्बन्धी तामाङ संघ बजाइदिनुहोस् न भन्नुभएको छ। सम्झिनु पर्दा हजुरको लागि सबैजनाको लागि भन्नुभएको छ गीत चाहिँ उहाँले विश्वदोङको आवाजमा रहेको योङ योङ सम्दी भन्ने बोलको गीत रोज्नु भएको छ। भर्खरै बजारमा उपलब्ध भएको गीत योङ योङ सम्दी भन्ने बोलको गीत छ र हामीलाई कमेन्ट पनि गर्नुभएको छ। केही साथीहरूको कमेन्ट म लिन चाहन्छु। सिन्धुली निवासी प्यारी हुनु सुनिता भण्डारी मुनालाई जन्मदिनको शुभकामना भन्नुभएको छ। अनि त्यसै गरी सुन्दैछु है म चाहिँ तेह्रथुमबाट सोनाकन्दुङ भन्नुभएको छ र अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरूको लागि नाम लिनु पर्दाखेरि अप्सरा खड्का सबिना कन्दुङवा सुनिता भण्डारी अप्सरा बस्नेत अप्सरा थापा अञ्जिता मल्ल सम्झना सुनवार सृजला सापकोटा कल्पना साम्पाङ विनिता गिरी सरिता राई बिना मगर रन्जु मगर अनि सुविता थारू लक्ष्मी चौधरी रूप चौधरी मनसुन तामाङ उर्मिला दियाली टिकराज महद टिकराम सुनवारको लागि हिराबहादुर लकाई लीला बहादुर लीलाराज काम्बाङ अनि त्यसै गरी क्रिस ढुङ्गाना समीर सहयोगी किशव भरत देवान देवान मनिषा छेत्री सरस्वती खत्री तुलसा भेटवाल एलिसा कार्की एलिसा फुची राधिका कार्की मीना घिसिङ अनि त्यसै गरी विनिता थामी लेखक गबान्तवा युक्त प्रसाद श्रेष्ठ दिया लिम्बू सबैजनालाई भन्नुभएको छ। सोनाजीलाई धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ लेख्नु भएको छ हेलो ब्रदर आई एम विमल तामाङ बमजन फ्रम जोरोपाटी काठमाडौँबाट र आउ यादहरू आउमा निधाएको छैन भन्ने बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। आउ यादहरू आउ म निधाएको छैन भन्ने बोलको गीत रोज्नु भएको छ र गीत डेडिकेट होल टिमको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्नुभएको छ। हाम्रो विमलजीलाई पनि धेरै धेरै धन्यवाद छ काठमाडौँबाट सो यो मिठो कमेन्टको लागि र अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ। गीतपछि तपाईँहरूको मेसेज अनि कमेन्ट लिनका लागि आउनेछौ। यदि तपाईँ मेसेज गर्न चाहनुहुन्छ भने 98 60 52 55 55 मेसेज गर्दै गर्नुहोला।
1: बुढीलाई ढाँटेर बाहिर गर्लफ्रेन्ड बनाएको त्यो पनि अर्काको बुढी परेछ।

हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीतहरू हामीले राखिसकेका छौँ कार्यक्रमको माझमा। साथीहरूले रोजाइमा पार्नु भएको एकदमै मिठो मिठो गीतहरू राखिरहेको छ अनि साथमा साथीहरूको रोजाइमा रहेको गीतहरू बजाउँदै रमाइलो गर्दैछौ अनि कमेन्टहरू पनि हामी लिँदैछौ। यदि तपाईँहरू पनि यस्तै यस्तै मिठो मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने म्यासेज गर्नुहोला 9860525525 र यति बेला हामीलाई म्यासेज प्राप्त भएको छ, म्यासेज गर्नु भएको छ। हेलो दादा, म चाहिँ रोसी छबाट सुस्मी लामा भन्नुभएको छ, मेरो लागि चाहिँ न्यू सेलो एउटा राखिदिनुहोस् न है भन्नुभएको छ। न्यू सेलो हुन्छ, हामी एउटा एकदमै नयाँ गीत राख्नेछौ, सेलो गीत। सो म्यासेजको लागि धन्यवाद छ। अनि अर्को साथीले म्यासेज गर्नु भएको छ, हेलो दादा म तीर्सना, मलाई चाहिँ चुनारी चुनारी तेरी कसम भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ है। चुनारी चुनारी भन्नुभएको छ, चुनारी चुनारी तेरी कसम भन्ने बोलको गीत रोज्नु भएको छ है, र धन्यवाद छ उहाँलाई यसो म्यासेजको लागि। अनि अर्को साथीले म्यासेज गर्नु भएको छ, नमस्कार दादा म काभ्रेबाट मिलन भन्नुभएको छ, मलाई चाहिँ आज झरी नेपाली सङ राखिदिनुहोस् न भन्नुभएको छ, जारी नेपाली सङ राख्नुहोस् भन्नुभएको छ, मेरो घर सबैजना परिवारको लागि भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। र हामी कमेन्टतर्फ लाग्छौँ, कमेन्टहरू प्राप्त भएको छ, लेख्नु भएको छ, हेलो हजुर नमस्ते, के छ खबर, म बाक्सो र नगरपालिका 8 बाट र अहिले गुजरातदेखि तपाईँको प्रोग्राम सुन्दैछु इण्डियाबाट भन्नुभएको छ, र मेरो घर परिवार सबैजनाको लागि मिठो सम्झना छ है भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ, अनि प्रकाशजीले पनि नमस्कार गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि लेख्नु भएको छ, नमस्ते म आशिका तामाङ उदयपुरबाट सुन्दैछु नि प्रोग्राम, मिस यु सबैजनाको लागि भन्नुभएको छ, आशिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो अनि नमस्ते दादा म चाहिँ समर लामा, मलाई चाहिँ नवीन के भट्टराईको डर लाग्छ भन्ने सङ्ग प्ले गरिदिनुहोस् न भन्नुभएको छ। नवीन के भट्टराईको आवाजमा रहेको गीत रोज्नु भएको छ उहाँले, यो गीत चाहिँ प्ले गरिदिनुहोस् भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ हाम्रो समर लामाजीले पनि सो मिठो कमेन्ट गरिदिनु भएकोमा। यदि तपाईँहरू पनि यस्तै यस्तै मिठो मिठो रमाइलो गीतहरू सुन्न चाहनुहुन्छ अनि साथीहरूलाई सुनाउन चाहनुहुन्छ भने तपाईँहरूले म्यासेज गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी केही समयपछि लिनेछौँ। म्यासेज अनि कमेन्टहरू पनि हामीलाई धेरैजना श्रोता साथीहरूको प्राप्त भइरहेको छ र अहिलेको लागि भने हामीले साथीहरूको कमेन्ट र केही म्यासेजहरू लिएको छ। सो म्यासेजमा रहेको गीतहरू राख्छौँ, तपाईँहरू भने हिलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। साथीहरूको रोजाइमा रहेको मिठो गीतहरू रहेको थियो र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब म मेसेजतर्फ लाग्छौ अनि कमेन्टहरू लिनेछौ र मेसेज गर्नुभएको छ हामीलाई मेसेज गर्नुभएको छ है। हेलो दादा, म चाहिँ सुभाष वाइब, मलाई चाहिँ रेशम फिरिदी भन्ने तामाङ सेलो गीत राखिदिनुहोस् न भन्नुभएको छ र गीत मार्फत सबैजनाको लागि सम्झिन्छु भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई। अनि अर्को साथीले मेसेज गर्नुभएको छ, दादा मलाई चाहिँ मायाला मेटर कर्गे भन्न न भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ है। मायाला मेटर कारगी भन्नुभएको छ है। अब गीतको बोल यस्तै नै छ, हामी भेटिएको खण्डमा बजाउनेछौँ। सो धन्यवाद छ तपाईँलाई। अनि फेरि हामीले मेसेजतर्फ छ, कमेन्टतर्फ लाग्छौँ। कमेन्टहरू प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ हामीलाई, लेख्नु भएको छ, नमस्ते दादा, म दिपेन्द्र पहरी मकवानपुरबाट भन्नुभएको छ र प्रोग्राम सुन्दैछु। मिस गर्नुपर्दा साथीहरूमा मेरो सानो भान्जोको लागि अनि त्यसै गरी गाएको ऱ्याप सङ मकवानपुर नाका भन्ने बजाइदिनुहोस् न भन्नुभएको छ है। मकवानपुर नाका भन्ने ऱ्याप गीत छ भन्नुभएको छ। यदि अब त्यसमा रङ शब्दहरू प्रयोग भएको छैन भने हामी भिटिएको खण्डमा बजाउनेछौँ। सो कमेन्टको लागि धन्यवाद छ। अनि सरस्वती श्रेष्ठजीले पनि नमस्ते गर्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि नमस्ते, नमस्कार दादा, म पनि सुन्दैछु नि इन्डियाबाट, मिस यु सबैजनाको लागि भन्नुभएको छ। भावना मगरजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ, दर्शन नमस्ते, सन्चै हुनुहुन्छ, म यता भारतको हिमाञ्चलबाट कर्णप्रिय संगीत केसी है भन्नुभएको छ। घर चाहिँ दाङ तुलसीपुर, अनि कार्यक्रम मार्फत रामकृष्ण ढकालको चरीले त छाडेर गइगयो भन्ने संकले गरिदिनुहोस् न भन्नुभएको छ। चरीले त छाडेर गइगयो भन्ने बोलको गीत रोज्नु भएको छ, धन्यवाद छ उहाँलाई। र मेरो घर परिवार लगायत सबैजनाको लागि मिठो सम्झना छ है भन्नुभएको छ। सो कर्णजीले पनि धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्ते, हेलो, नमस्ते हजुर, म निर्मला तामाङ इर्खु गैरी गाउँको, हाल चाहिँ म अहिले साइप्रसदेखि सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरी धेरै माया अनि मिठो सम्झना मेरो घर परिवारको लागि अनि मेरो प्यारी छोरी निर्जलाको लागि अनि हेलम्ब एफएम होल युनिट टीमको लागि भन्दै छुटिन चाहन्छु। बाई बाई दादा, सुन्दैछु परदेश साइप्रसदेखि भन्नुभएको छ। साइप्रसदेखि हामीलाई एकदमै मिठो मेसेज कमेन्ट गर्नुभएको छ निर्मलाजीलाई, धेरै धेरै धन्यवाद व्यक्त गर्दछु इर्खोको मित्र साइप्रसदेखि। र अहिलेको लागि भने हामी साथीहरूको गीत राख्छौँ र गीतपछि अन्तिममा केही मेसेज लिनका लागि आउनेछौ। तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हामीले एकदमै मिठो गीत राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र केही साथीको गीत हामी केही समयपछि राख्नेछौ। र अन्तिममा एउटा म्यासेज प्राप्त भएको छ, लेख्नु भएको छ, हेलो दादा, के छ हजुरको खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि सुन्दैछु नि मेलम्चीबाट भन्नुभएको छ। आज मेरो लागि चाहिँ सञ्जीव घिसनेको आवाजमा रहेको पैसा बोरारी भन्ने बोलको गीत राखिदिनुहोस् न है भन्नुभएको छ। गीत मार्फत तपाईँ लगायत सबैजनाको लागि मिठो सम्झना छ है भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ। इट्स मी मनोज वाइभा भन्नुभएको छ। सो मनोजजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूबाट बिदा हुनुपर्ने समय भएको छ। आज जति पनि साथीहरूले मेसेज गर्नुभयो, कमेन्ट गर्नुभयो, सम्पूर्ण श्रोतामा महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले मिठो मिठो कमेन्टहरू पनि गर्नुभयो, साथीहरूलाई धन्यवाद छ। अनि यो दिउँसोको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। अनि यो समयमा प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरुङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: it. Just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: ओइले के पार ओइ मित्र, यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
0: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
4: मायाको चिनो,
0: मेडल,
4: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट।
4: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
7: होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagar Palika 5, Sindhupalso. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagar Palika 5, Sindhupalso.
8: Elambu FM 89.6 MHz.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु शर्मा। हेलम्बु खबरका मुख्य शीर्षकहरू: नुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, नेपाललाई 3.5 खर्ब सहयोग गर्ने एडीबी अध्यक्ष कान्दाको घोषणा। चौडाको कपड़ा उद्योगको सञ्चालन गर्न 33 लाख रकम निकासा, दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तर मन्त्रालय समन्वय गर्ने सहमति। भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 3500 नाग्यो, 16,000 घाइते र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। डेंगी संक्रमण रोक्न सचेतना अभियान अन्तर्गत चौतारामा विभिन्न कार्यक्रम गरिएको छ। जनस्वास्थ्य कार्यालय सेन्धपाल्चोको आयोजना र चौतारा सागरचोकगढ़ी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा चौतारामा खोज र नष्टगर अभियान अभिमुखीकरणसँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सेन्धपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो। सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले कुनै पनि रोगलाई सानो सोच्न नहुने बताउँदै सचेतना टोल टोलमा पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। अभियानका क्रममा डेंगीबारे जानकारी, त्यसबाट बस्न अप्नाउनु पर्ने उपाय लगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो। डेंगी साने एसिड जातको पोथी लामखुट्टेको जीवन चक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य रहेको छ। लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नु अघि यसको लार्वा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेंगीको संक्रमण घटाउन सकिन्छ, त्यसैले यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चौतारा सागरचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल, जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत करिना महर्जन, स्वास्थ्य कर्मी, प्रहरी, महिला स्वयंसेविका, आमा समूह, क्लबका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो। नुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका नुवाकोटको विदुर नगरपालिका 4 बटारका 55 वर्षीय प्रेम प्रसाद रिजालको उपचारको क्रममा मृत्यु भएको हो। हिजो दिउँसो बटारमा पैदल यात्रा गरिरहेको रिजाललाई विदुरबाट बटारतर्फ जाँदै गरेको 42/34 मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका रिजालको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा 2 दिने विपद स्वयंसेवक ब्यूरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा 12 वडाबाट प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार, गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धिताले सहजीकरण गर्दै विपद जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणाली, प्राथमिकको उपचार, आकस्मिक उद्धार, डोरी मार्फत उद्धार अभ्यास, झटपट झोला तयारी तथा प्राकृतिक विपदबाट सिक्नुपर्ने पाठबारे सैद्धान्तिक र प्रयोगत्मक प्रशिक्षण दिनुभएको थियो। समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले इन्द्रावतीमा विपद व्यवस्थापन समिति सक्रिय रहेको, पूर्व सूचना प्रणालीलाई थप प्रविधि मैत्री बनाउने कार्य अघि बढ़िरहेको र वर्षमा यन्त्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। कार्यक्रमको अन्त्यमा सहभागीलाई गमबुट, ब्याग, पंजा, सुठी, टर्च लाइट लगायत आवश्यक सुरक्षा सामग्री तथा प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिकालाई यस कार्यक्रम मार्फत समुदाय स्तरमा दक्ष स्वयंसेवक तयार भई विपद पूर्व तयारी, उद्धार, राहत र पूर्व सूचना प्रणाली

0: भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिबीन समुदायले उठाएका मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो। सहमति अनुसार माइतीघर मण्डलामा सञ्चालन भइरहेको धरना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। साथै दृष्टिबीन समुदायका मागहरू सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म उनीहरूले सञ्चालन गरिरहेको कला तथा सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधिहरू हाल सञ्चालन भइरहेका अवस्थामा कुनै अवरोध वा रोकछेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ। वार्ताका क्रममा दृष्टिबीन समुदायले उठाएका मागहरू सम्बोधन गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 83,523 जना अर्थात 64.69% परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा 1,29,114 जना विद्यार्थी सहभागी भएका थिए। 51,438 विद्यार्थीले 2.40 देखि 2.80 जीपीए प्राप्त गरेका छन्। 16,467 जनाले 2.80 देखि 14,362 जनाले 2.2 देखि 2.40 र 1,195 जनाले 3.20 देखि र 3.60 45 जनाले 1.60 देखि 2.00 र 16 जनाले 3.60 देखि 4. जीपीए ल्याएका छन्। ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा वेबसाइट आईबीआर तथा एसएमएस यूएसमेसडी सेवा मार्फत हेर्न सकिनेछ। हेलम्बु खबरमा अब विदेशको खबर। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या 3,500 भन्दा बढ़ी उक्लिएको छ। गत जून 24 केही सेकेण्डको अन्तरालमा 7.2 र 7.5 म्याग्नेच्युडको दुई शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण करिब 18,000 मानिस अझै पनि घरबार विहीन भएको बताइएको छ। सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सांसद जर्ज रोगदी गेजले दिएको जानकारी अनुसार भूकम्पबाट हालसम्म 3,535 जनाको मृत्यु भएको छ भने 16,740 जना घाइते भएका छन्। सबैभन्दा बढ़ी प्रभावित राजधानी काराकास र तटीय क्षेत्र लागुइरामा रहेको 80 स्थायी आश्रय स्थलमा कम्तीमा 12,800 जना बसिरहेका छन्। स्थानीय प्रशासनले सेता क्रसको चिन्ह लगाएको खुल्ला क्षेत्रमा मेसिन प्रयोग गरेर सामूहिक रूपमा सब गाड़ी रहेको दृश्य पनि सार्वजनिक गरेको छ। भूकम्पका कारण करिब 60,000 भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुगमन गरिएको छ। विशेषज्ञहरूले अब भूकम्पपछि अर्को ठूलो स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिएका छन्। लम्बु खबरमा अब खेलकुदको खबर। फिफा विश्वकप राउण्ड अफ 16 अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। नुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु। नेपाललाई 3.5 खर्ब सहयोग गर्ने एडीबी अध्यक्ष कान्दाको घोषणा। हेटौडाको कपड़ा उद्योग सञ्चालन गर्न 33 लाख रकम निकासा। दृष्टिबीन समुदायको आन्दोलन वार्तापछि स्थगित। माग सम्बोधनका लागि अन्तर मन्त्रालय समन्वय गर्ने सहमति। भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 3,500 नाग्यो। 16,000 घाइते र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनु। हवस् त, नमस्कार।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र

0: 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि

0: ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभा को डबली

हेलो, नमस्ते नमस्ते नमस्कार. अनि सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली आज पनि तपाईँहरूको रेडियो सेट, मोबाइल सेट, अनलाइन वेबसाइटसम्म उपस्थित होइन सो आइसकेको छ. अनि त्यसै गरी यति बेला तपाईँहरूकोमा आज उपस्थित भइसकेकी छु सदाजुमा कार्यक्रम प्रस्तुत अन्जु. अनि प्राविधिक कक्षमा हुनुहुन्छ यति बेला मित्र आयसिंह तामाङ हुनुहुन्छ. अनि साथमा चाहिँ तपाईँहरू नै हुनुहुन्छ है, किनकि तपाईँहरूकै साथ चाहिन्छ हामीलाई. त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली हरेक दिन यसै प्रहरमा प्रसारण हुँदै आइरहेको कार्यक्रम तपाईँले यसै समयमा सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरू लगायत तपाईँलाई अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल, फेसबुक मार्फत जोडिएर होइन एकैसाथ सुन्दै आइराख्नु भइरहेको कार्यक्रम प्रतिभाको डबली होइन. त्यसै गरेर यो अपराह्नको समय छ होइन, यता चाहिँ एकदमै केही समय अगाडि पानी परिरहेको थियो, अहिले चाहिँ पानी रहेको छ. तपाईँहरूको ठाउँतिर चाहिँ कस्तो छ है? पक्कै पनि अब यताबाट देखिने ठाउँसम्म चाहिँ यति बेला पानी परेको छैन होइन, सो पानी रहेको छ. यताबाट देखिने ठाउँसम्म चाहिँ अब हामीले नदेख्ने ठाउँसम्म त अब के छ हामी जान्दैनौँ होइन. एनिवे, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै आफ्नो केयर गर्नुहोला, बर्खायामको समय छ है, एकदमै आफ्नो ख्याल गर्नुहोला पनि भन्छु. अनि खाजा नास्ता लिनुभयो त या अपराह्नको समय छ, यति बेलासम्म त अब खाजा नास्ता नहुने कुरै हुँदैन. यदि लिनु भएको छैन भने पनि समयमै लिनु है. पहिला अब आफ्नो शरीरको त ख्याल गर्नु परि नै हाल्यो होइन, काम भनी त छँदैछ, बिस्तारो गर्नुपर्छ होइन. सो त्यसै गरेर कार्यक्रम प्रतिभाको डबलीको माझ साथमा हामी होइन, सो तपाईँहरूकै माझमा छौ, हाम्रो माझमा तपाईँहरू हुनुहुन्छ. एकदमै हामीलाई तपाईँहरूको साथ सपोर्ट एकदमै चाहिन्छ है साथीहरू, जहाँ हुनुहुन्छ. उकाली ओह्राली, भन्ज्याङ अनि चौतारी, अनि गाउँ बस्ती, अनि सहर, अनि कुना कन्दरा होइन, खेतको एकदमै ढिलहरू, आलीहरूमा होइन, बारीको ढिलहरूमा, वस्तु चरण, वस्तु गोठालो लाइक होइन. अनि त्यसै गरेर अब घाँस दाउरामा, मेलापातमा हुनुहुन्छ भने एकदमै रेडी ट्युन गरेर एकदमै बारीको ढिलमा छोडिदिनु होला. रेडियो बजिरहन्छ, तपाईँहरू आफ्नो काम गरिराख्नुहोस् होइन. एकदमै अब रेडियो ट्युन गरेर, रेडियो सुन्दै, कार्यक्रम सुन्दै, आफूलाई मनपर्ने कार्यक्रम सुन्दै काम गर्दा चाहिँ अब काम गरेको जस्तो पनि हुँदैन है, काम पनि गरिसकिन्छ, प्रोग्राम पनि सुनिन्छ होइन. मलाई चाहिँ त्यस्तो लाग्छ, पक्कै पनि त्यो अनुभव तपाईँहरूले पनि गर्नुभएको होला होइन. त्यसले गर्दाखेरि एकदमै माया गरेर सुन्नुहोला. विशेषतः कार्यक्रम प्रतिभाको डबली चाहिँ एकदमै फोन इन कार्यक्रम भएको कारणले तपाईँले चाहिँ यो कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ. प्रतिभाको डबली भनेपछि मैले भनिराख्नु पर्दैन होइन, प्रतिभा राख्ने एउटा थलो होइन. तपाईँहरू जति पनि साथीहरूको चाहिँ एकदमै प्रतिभा छ होइन, एकदमै गुम्सिएर रहेका, ती दबिएर रहेका, अहिलेसम्म कसैलाई पनि सुनाउन नसकेका मान्छेमा विभिन्न क्षमताहरू हुन्छन्, प्रतिभाहरू हुन्छन् होइन. ती आवाजद्वारा राख्न मिल्ने होइन, ती सम्पूर्ण ती प्रतिभाहरू चाहिँ तपाईँले यो कार्यक्रममा फोन गरेर राख्न सक्नुहुनेछ होइन. आज पनि तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरेका छौं. नयाँ पुराना सम्पूर्ण साथीहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ है साथीहरू, एकदमै होइन. नयाँ साथीहरू पनि आउनुहोस्, भर्खरै रेडियो ट्युन गरेर यदि अन गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने पनि सिन्धुपाल्चोक चौताराबाट चाहिँ तपाईँले हामीलाई सुनिराख्नु भएको छ. हेलम्बा एफएम 89.6 मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुनिराखेको होइन, बजिरहेको छ. तपाईँले सुनेर साथ दिनुहोला. यदि तपाईँले पनि होइन गजल कविताहरू लेख्नुहुन्छ, मुक्तकहरू होइन, सायरीहरू, त्यसै गरी एङ्करिङहरू गर्न होइन गर्नुहुन्छ भनेदेखि, गीतहरू गाउनुहुन्छ भनेदेखि, यो बसाइमा तपाईँले फोन गरेर चाहिँ आफूभित्र भएका ती अथाह प्रतिभालाई चाहिँ प्रस्फोटन गर्न सक्नुहुनेछ है साथीहरू पनि भन्छु. त्यसको लागि चाहिँ तपाईँहरूको लागि मोबाइल नम्बर नै छुट्याएको छ है साथीहरू होइन. सो हिजो चाहिँ ल्यान्डलाइन नम्बर छुट्याएको थिएँ, ल्यान्डलाइन नम्बरमा चाहिँ अब तपाईँहरूको प्रतिभा सुन्ने भनेर, तर त्यो चाहिँ सम्भव भएन है. सो त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूको लागि मोबाइल नम्बर खुला छ, 97 48 26 69 97 48 26 69 को माध्यम हुँदैछ. तपाईँले आफूभित्र भएका प्रतिभाहरू चाहिँ राख्नको लागि आउन सक्नुहुनेछ. त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर होइन, तपाईँहरूले चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ, हाम्रो लाइभलाई हेर्दै हुनुहुन्छ भनेदेखि, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई कार्यक्रममा स्वागत छ पनि भन्छु होइन. एकदमै कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला, सहभागिता जनाउनुहोला, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ होइन, कुनै प्रतिक्रियाहरू छन् भने पनि लेखेर छोड्नुहोला. अनि भनौँ न होइन, साहित्यतिर अग्रसर हुनुहुन्छ, रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला. तपाईँका कमेन्टहरूलाई पनि स्थान दिनेछु, तपाईँका रचनाहरूलाई पनि स्थान दिनेछु. त्यसै गरी पर्सनल तपाईँले चाहिँ अब आफ्ना रचनाहरू छन् भनेदेखि पर्सनल तपाईँले म्यासेज पनि गर्न सक्नुहुनेछ है, 97 48 26 69 80 मा पनि तपाईँले म्यासेज छोड्न सक्नुहुनेछ. तपाईँले फेसबुकमै पनि होइन म्यासेज छोड्न सक्नुहुनेछ, तर रचना लेखेर छोड्नुहोला है. त तपाईँका रचनाहरूलाई पनि स्थान
स्थान दिनेछु, तपाईँको फोन कल पनि लिनेछु। आज चाहिँ यहाँहरूको लागि नम्बर खुला छ 97 48 26 65 79 80। तपाईँ बाटो हुँदै आउनुपर्नेछ है साथी। यति बेला कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका गर्छौं। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

यहाँहरूको माझमा हामीले गीत राख्यौँ होइन, सो गीत राख्यौँ, झ्याइ पारौँ भन्दै थियो है अब गीतले चाहिँ होइन, गीतले जे भने पनि अब यो असारको बेलामा है झ्याइ पार्नु भन्दा बरु मङ्सिरमा झ्याइ पार्दाखेरि ठिक हुन्थ्यो होला जस्तो लाग्छ है। अब पानी नै पानी जतासुकै अलिकति हिलो चिसो होइन, अलिक रमाइलो नहोला कि भन्ने कुरो होइन, अब हिउँद लागेपछि चाहिँ अब झ्याइ पार्दा अझ बेटर हुन्थ्यो कि जस्तो मलाई चाहिँ लाग्छ होइन। सो एकदमै मिठो गीत राख्यौँ, गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब भने तपाईँहरूको फोन कल लिन्छौँ, आउन सक्नुहुनेछ, यहाँहरूको लागि नम्बर खुला छ 97 48 26 69 79 है। साथीहरू समादेम हुँदै आफूभित्र भएका प्रतिभा राख्नका लागि आउनुहोला। यति बेला चाहिँ होइन साथी लाइनमा हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ, उहाँको फोन कल सो लिन्छु भन्दै थिए होइन, फोन चाहिँ डिस्कनेक्ट भइसकिसकेको छ भन्दा नि साथी फोनमा हुनुहुन्छ है, फोन कल लिन्छु। नमस्ते, नमस्कार। हजुर नमस्ते, लास्ट फ्याफुल्ला। हजुर नमस्ते, लास्ट फ्याफुल्ला, जुन उदाउँथ्यो अधेरी रातमा भन्नुभयो, उजेली रातमा चाहिँ यो जुन नउदाउँदो रहेछ विजयजी। ओके, अनि मेरो आवाज सुनिराख्नु भएको छ नि? ओके, खाजा खानुभयो? ए भनेपछि टन्नै खाजा खानुभएको छ। ओके, प्रतिभातिरै लागौँ। प्रतिभा के सुनाउनुहुन्छ त आज? हजुर, यति बेला साथी हुनुहुन्थ्यो तर उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ। नमस्ते, नमस्कार।

0: हेलो दिदी, नमस्ते नमस्कार, गुड आफ्टरनुन.
1: हजुर नमस्ते नमस्कार, गुड आफ्टरनुन. हजुर होइन, राम्री मिस देख्नु बित्तिकै चाहिँ गालामा किस खाइहाल्नु पर्ने हो र मायाजी.
0: होइन गीत मात्र गाएको नि दिदी,
1: गीत मात्र है. एकदमै मिठो गीतको साथमा सहभागिता जनाउनु भयो, खुसी लाग्यो. अनि के छ हाल खबर, तपाईँ सन्चो हुनुहुन्छ?
0: दिदी मलाई एकदमै सन्चै छु. अनि के अरे हिजो त कस्तो के अरे भोइस नै मेरै भोइसम्म पति नै फर्केर आएको थियो दिदी.
1: ए अब अलिकति प्रब्लम भयो होला, त्यही भएर तपाईँहरूसँग राम्रोसँग हामीले कुराकानी पनि गर्न सकेनौँ हिजो. यस्तै भयो है त साथी.
0: हजुर.

0: यति नै भन्नु पर्छ है दिदी।
1: हजुर, आज बाटो तिम्रो हाम्रो सम्बन्ध सकियो, तिम्रो मेरो सम्बन्ध सकियो, होइन त? एकदमै मिठो गीत गाएर सुनाउनु भयो, आनन्द आयो तपाईँको सुमधुर आवाज सुनेर। माया, मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद, अनि सुमधुर आवाजको लागि पनि धन्यवाद है त। त्यस्तो नभन्नु न, के कस्तो राम्रो भएर त राम्रो भन्दैछु। अनि ओके, आउने दिनहरूमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला साथी। आजको लागि भने हामी छोड्छौँ, ओके बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो होइन, सो माया हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत होइन सो कार्यक्रममा राखेर छुटिसक्नु भएको छ। यसै गरी पालो तपाईँहरूको, तपाईँहरू पनि आउन सक्नुहुनेछ। 011 भन्छु है, सो 97 48 26 62 उनासी नम्बर एकदमै हामीले खुला गरिसकेका छौँ होइन। त्यसै गरेर तपाईँले जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, जति पनि साथीहरू जहाँ जहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु होइन। एकदमै कहाँदेखि सुन्दै हुनुहुन्छ, हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा मिठा मिठा कमेन्टहरू छोड्नु होला है साथीहरू। रचनाहरू छन् भने पनि लेखेर छोड्नु होला, तपाईँका रचनाहरूलाई पनि स्थान चाहिँ हामी अवश्य दिन्छौँ होइन, तर रचनाहरू लेखेर छोड्नु होला पनि भन्छु होइन। त्यसै गरेर यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्, सँगसँगै कमेन्टहरू पनि लिन्छु है, साथीहरूको फोन कल पनि लिन्छु, कमेन्टहरू पनि लिन्छु होइन। यति बेला मैले कमेन्टतिर पनि लागे, लेख्नु भएको छ है, बिरजहाङ राई हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, लेख्नु भएको छ, हेलो हजुर सेवारो नमस्ते है भन्नुभएको छ। सेवारो हजुर नमस्ते, म पनि सुन्दैछु पास्थरबाट हो। केही साथीहरूलाई सम्झिनु पर्दा विनोद डिकेन्द्र आसन लिम्बू तारा शंकरलाई भन्दै, मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै विदा भन्नुभएको छ। एकदमै मिठो कमेन्टको लागि बिरजहाङजी हजुरलाई पनि सधैँ धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले, टेकबहादुर पुमा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, सञ्चालिका अन्जुजी नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, शुभ सन्ध्या भन्नुभएको छ है, शुभ सन्ध्या हजुर।

0: पनि सुन्दैछु उदयपुर चौनप्पा आठ बेटा राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो हेलम्ब एफएम 89.6 MHz भन्नुभएको छ है. एकदमै माया गरेर सुनेर साथ दिनुहुने होइन तपाईँलाई धेरै धेरै धन्यवाद भन्छु. त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले. राज कालीकोटे हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हाई सिस गुड आफ्टरनुन भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, मी झापाली हिरो राज कालीकोटे भन्नुभएको छ है. सो बिरता मोड झापा जस्ट नाउ युएई भन्नुभएको छ है. सो झापा यता झापाको मित्र चाहिँ युएईतिर हुनुहुँदो रहेछ होइन. सो उहाँले लेख्नु भएको छ, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु अब बस्ने गीत मार्फत भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद एकदमै मिठो कमेन्टको लागि होइन. यसै गरी कमेन्टहरू छोड्दै गर्नुहोला, तपाईँको कमेन्टहरू पनि लिनेछु. त्यसै गरी मनोज सुन्दास हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो मिस नमस्ते भन्नुभएको छ. नमस्ते हजुर, के छ खबर हजुरको? म पनि सुनिरहेको छु सिन्धुलीबाट, सबैलाई मिठो माया भन्नुभएको छ. धन्यवाद हजुर कमेन्टको लागि यहाँलाई. यसै गरी 97 48 26 69 79 तपाईँहरूको लागि नम्बर खुला छ है. साथीहरू फटाफट फोन डायल गर्दै लगाउँदै आउनुहोला होइन. सकेसम्म तपाईँहरूको फोन कलहरू लिने एकदमै झमर्को गरिरहेको छु. नयाँ नयाँ साथीहरू पनि आउनुहोला, पुराना पुराना साथीहरू पनि आउनुहोला. तपाईँहरूको फोन कल लाग्छ होइन, एकचोटि लागेन भनेर निराश नहुनुहोस्, दुईचोटि लागेन भनेर निराश नहुनुहोस् होइन. मनदेखि माया गरेर फोन लगाउनुहोस्, अवश्य फोन चाहिँ लाग्छ भने भन्छु. त्यसै गरेर मैले अर्को कमेन्ट पनि लिइहालेँ, लेख्नु भएको छ है, सरस्वता कोइराला हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ. नमस्ते हजुर, म नि सुन्दैछु है त दिदी. लेख्नु भएको छ सरिता, अहिले चाहिँ चौतारा छु भन्नुभएको छ. चौतारातिर हुनुहुन्छ, ल ठिक छ, वेलकम छ है हजुर. सुन्दै हुनुहुन्छ भने आउनुहोला यतातिर है त, हामीलाई भेट्न भेटघाट गरौँला है. त्यसै गरेर अल फ्रेन्डलाई सम्झन चाहन्छु है त दिदी, ओके बाई बाई भन्नुभएको छ है सरस्वता कोइराला हुनुहुन्थ्यो. धन्यवाद तपाईँलाई होइन कमेन्टको लागि. त्यसै गरेर यति बेला अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ सोना हुनुहुन्छ है, सोना कन्दङवा हुनुहुन्छ. सो उहाँले लेख्नु भएको छ, सेवारो भन्नुभएको छ. सेवारो हजुर, सेवारो नमस्कार आरजेसी हजुर भन्नुभएको छ. नमस्ते हजुर, कार्यक्रम सुन्दैछु आज 13 थुमबाट, म सोना भन्नुभएको छ. अनि सम्झना छ प्यारीहरू भन्नुभएको छ, अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सर्टा राई, विनिता, विना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मन्छन तामाङ, उर्मिला दियाली, श्रीराज महत, टिकाराम सुनवार, हिराबहादुर लगाई, लीलाराज कन्दङवा, त्यसै गरी लेख्नु भएको छ है, लीलाराज कामबङ है, कामबङ रहेछ. त्यसै गरी कृष्ण ढुङ्गाना, समीर सहयोगी, त्यसै गरी केशव सेन्चुरी, भरत रावत, देवमान देववान, त्यसै गरी मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, त्यसै गरी अलिसा फुच्ची, त्यसै गरी राधिका कार्की होइन, सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद सोनाजी हजुरलाई मिठो कमेन्टको लागि. त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु. नमस्कार भनेपछि कार्यक्रममा फेरि पनि विजयजीको फोन लागेको छ है. ए त्यही त, अब तपाईँ बोल्दा बोल्दै हराउनु भयो, त्यसपछि म कमेन्ट पढ्नतिर लागे, फेरि तपाईँको फोन आयो होइन, अनि फेरि म काट्न बाध्य भएँ. यस्तै यस्तै भयो नि त विजयजी.
1: अब
0: हामी प्रतिभातिरै लागौँ, प्रतिभातिरै लागौँ विजयजी. प्रतिभा के सुनाउनुहुन्छ? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त.
1: नमस्ते नमस्ते, म पृथ्वी सातपुत उपस्थित भइसकेको कार्यक्रम पत्रको टोलबारीमा उपस्थित भइसकेको छु भने कार्यक्रम चेन्नई हुन्छ. कार्यक्रममा फोन गर्नुभयो, अन्ठान 47 46 36 65 फोन गर्नु भन्न चाहन्छु. 47 48 36 65 79 फोन गर्न चाहन्छु भन्न चाहन्छु. मैले साथी हाम्रो मदन गुरुङ र हाम्रो राई सिंह तामाङ र मनोज भट्टु सब पूजा साथ दिनुहुन्छ भन्दै काठमाडौँमा आएको धारी र श्यामा कपुर हामी छ सिन्धुदी अनि काठमाडौँ र काटे नयाँकोट सिन्धु पाँचोक भएर सुन्नुहुन्छ कार्यक्रममा पठन गर्नुभयो सन्दर्भ अचारी 36 65 79 पठाउन चाहन्छु भने अनि एकदम राणाले अनलाइनबाट सुन्नुहुन्छ कमेन्ट पनि पठाउँदा भन्न चाहन्छु अहिले त्यहाँबाट गएपछि गिरी गजामबाट घरि रहेर पठाउनु भने भन्न चाहन्छु म कमेटी म चार परेर 45 मिनट भन्न चाहन्छु कि भन्न चाहन्छु मलाई पारिमा साथीहरूले पदन गुरु नआइसी तामाङले मैले भर्ती सबै दिनुभएको छ भने मैले मुख्य एउटा गीत गाएर म पार्टीको कार्यक्रममा उपस्थित हुनुहुन्छ कार्यक्रम सुन्ने गर्दा फोन गर्दै गर्नु होला मेसेजमा पठाउने गर्नु होला अनलाइनमा कमेन्ट पनि गर्दै गर्नु होला मसै मसै उपस्थित हुन्छ कार्यक्रम सुन्दै गर्नु है त
0: हजुर विजयजी कार्यक्रमलाई एकदमै माया गरेर फेरि पनि होइन फोन डिस्कनेक्ट भएर पनि फेरि कल लाएर कार्यक्रममा फोन गरेर आफूभित्र भएका प्रतिभा राख्नुभयो होइन प्रोग्राम चलाउनु भयो कार्यक्रम चलाउनु भयो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर यति बेला साथी हुनुहुन्थ्यो उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ सो धेरै धेरै धन्यवाद भन्छु होइन अब भने कार्यक्रमको व्यवसायमा यहाँहरूको माझमा एकदमै मिठो गीत राख्ने बेला आएको छ गीत राख्छौ हामी गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने चाहिँ कार्यक्रममा जोडिँदै गर्नुहोला फोन कल गर्दै गर्नुहोला सामाजिक सञ्जाल फेसबुकमा जोडिएर मिठा मिठा कमेन्टहरू छोड्दै गर्नुहोला पर्सनल मेसेजहरू रचनाहरू छन् भने पनि लेखेर होइन सेन्ड गर्दै गर्नुहोला तपाईँका रचनालाई पनि लिनेछु साथी भन्दै यति बेला राख्छौ हामी एकदमै मिठो गीत

0: हजुर, यहाँहरूको माझमा हामीले राखौँ एकदमै मिठो गीत, ओइ भुन्टी होइन, सो गीतले भन्दै थियो होइन। सो मैले चाहिँ होइन साथीहरू भन्नु पर्यो, गीतले चाहिँ अब भुन्टी भने होइन। सो एकदमै मिठो गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई सुन्दै हुनुहुन्छ। फोन डायल गरेर प्रतिभा राख्नको लागि आउनुहोला 97 48 26 67 79। यति बेला चाहिँ सामाजिक सञ्जाल फेसबुक मार्फत साथीहरूले मिठा मिठा कमेन्टहरू छोड्नु भएको छ है, कमेन्टहरूलाई पनि स्थान मैले दिइहाले। सोना कन्दङवा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, सिन्धुली निवासी बहिनी बुनु सुनिता भण्डारी मुनालाई जन्मदिनको अनगिन्ती शुभकामना भन्नुभएको छ है। सो धन्यवाद, त फेरि पनि मैले तपाईँको कमेन्ट लिएँ। त्यसै गरेर अर्को कमेन्ट लिए लेख्नु भएको छ निर्मला तामाङ स्याङमा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, आमा तिमी बिनाको यो संसार मात्र होइन, आमा तिमी बिनाको यो संसार मात्र होइन, तिमी बिनाको स्वर्ग पनि चाहिँदैन मलाई, तिमी बिनाको अमूल्य यो जिन्दगी मात्र होइन, तिमी बिनाको अमूल्य यो जिन्दगी मात्र होइन, तिमी बिनाको कुनै सुख पनि चाहिँदैन मलाई, आमा आमा तिमी बिनाको यो संसार मात्र होइन, तिमी बिनाको स्वर्ग पनि चाहिँदैन मलाई। वाउ, सो एकदमै मिठो गीत है, मिठो यो गीत भनेछु होइन, लाइन होइन, सो एकदमै आमाप्रति समर्पित भएर लेख्नु भएको पक्कै पनि होइन। यदि आमा तिमी छैनौ भने चाहिँ मलाई स्वर्ग पनि चाहिँदैन भन्नुभएको छ है। सो उहाँको एकदमै मिठो यो भावना एकदमै मन पर्यो होइन। लेख्नु भएको छ उहाँले, हेलो नमस्ते दिदी, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई कस्तो छ, म निर्मला तामाङ इर्खु गैरी गाउँ हाल साइप्रसदेखि, आफ्टर लङ टाइम पछि सम्झिनु भयो है निर्मलाजी, एकदमै खुसी लाग्यो, सुन्दैछु हजुरको आवाजलाई, धेरै माया मिठो सम्झना, त्यसै गरी मेरो घर फेमिलीलाई, मेरो प्यारी छोरी निर्जलालाई, मेरी प्यारी दिदीहरूलाई, हेलम्बा एफएम अल युनिटलाई भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ है। सो एकदमै पुरानो साथी हुनुहुन्थ्यो, माया मान्नु भएको रहेनछ, परदेशी भएर पनि सम्झिनु भयो, खुसी लाग्यो निर्मला हजुरलाई, आउने दिनहरूमा पनि यसै गरेर सहभागिता जनाउँदै गर्नुहोला। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ है, साथी हुनुहुन्छ जीवन बिक्क हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, दिदी नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ, सन्चै छु, हजुरलाई कस्तो छ, अनि खाजा खानुभयो भन्नुभएको छ, मेरो भयो हजुरको भयो कि नै, दिदी हजुरले कतारबाट हजुरलाई चाहिँ कतारबाट सुनिरहेको छु है भन्नुभएको छ है, एकदम खुसी लागेको छ है मलाई, लाउँथे माया घातै घात भो भन्ने गीत दिदी कसरी भन्यो हजुरले यो गीत बजाइदिनुलाई, गाह्रो नमानिकन चाहिँ यो गीत बजाइदिनु होला है हजुरले, मैले नि फेसबुकबाट सुनिरहेको छु है हजुरलाई भन्नुभएको छ है। पक्कै पनि तपाईँको गीत त अब हामीले यस्तो हुन्छ, हिजो चाहिँ बजाइदिएको थिएँ होइन हजुरको रिक्वेस्टमा, सो सधैँभरि चाहिँ यसरी बजाउनु मिल्दैन किनकि तपाईँहरूको रोजाइको गीत बजाउने कार्यक्रम होइन, तर कहिले कसो चाहिँ साथीहरूको रिक्वेस्टलाई हामीले एक्सेप्ट गरेर अन्तिम अन्तिममा चाहिँ बजाउने गर्छौँ होइन। तैपनि अब यो गीत चाहिँ यही गीत चाहिँ हामीले हिजो बजाइदिएको थियौँ तपाईँको अनुरोधमा, सो माइन्ड नगर्नु होला साथी, आउने दिनहरूमा अब होइन गीत रोज्ने प्रोग्रामहरूमा तपाईँले म्यासेज कमेन्टहरू गर्नुभयो भने तपाईँको गीत बजाइदिन्छौँ, गाह्रो पिरो नमान्नु होला है त। त्यसै गरेर अर्को कमेन्ट लिइहाले, अर्जुन याख्खा हुनुहुन्छ, लेख्नु भएको छ, दर्शन सेवा हजुर भन्नुभएको छ, दर्शन सेवा हजुर, म यता शङ्खुवा सभा धर्म देवी दुई तामफोकबाट अर्जुन याख्खा, मै सेवा अल फ्रेन्ड भन्नुभएको छ, धन्यवाद हजुर कमेन्टको लागि हजुरलाई। त्यसै गरेर अर्को कमेन्ट लिइहाले है, सिम्पल दिपेन हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, म पनि हेर्दैछु है, लेख्नु भएको छ मकवापुर मकवानपुर घर भई लेख्नु भयो होला है। सो मकवानपुरको साथी चाहिँ हाल चाहिँ अब कता छु भन्दै हुनुहुन्थ्यो होइन, सो यता केटिएमबाट चाहिँ हुनुहुँदो रहेछ उहाँले चाहिँ, सो सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि हजुरलाई। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, नमस्कार।
1: नमस्कार हजुर, आराम हुनुहुन्छ नि हजुर?
0: हजुर नमस्कार हजुर, हामी त एकदमै ठिकै छौँ, हजुरको शुभ नाम सुन्ने,
1: म बिर्ख थामी दुखी हजुर।
0: हजुर बिर्ख थामी, दुखी चाहिँ किन झुन्डाउनु भयो हजुर?
1: खोइ हजुर, दुखी नझुन्डाउ भनेको झुन्डिएर बसिरहँदो रहेछ आफै,
0: होइन त्यो त अब आफूले दुखी दुःख माने दुखी हुने हो, म राख्दिन त्यो दुःख छैन भनेर अब सम्झिने हो भने छैन होइन।
1: हजुर हजुर,
0: ओके दुखी नराख्नु होला। अनि के छ हालखबर, तपाईँ सन्चै हुनुहुन्छ?
1: म ठिकै छु, आजभरि यो अलिक गर्मीले गर्दाखेरि प्रेसर अलिकति हाई भएको हो कि जस्तो पनि छ, अरू त सामान्य नै छ।
0: भनेपछि अलिकति प्रेसर चाहिँ बढेको हो कि भन्ने अनुभव भइरहेछ है?
1: हजुर,
0: एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, स्वास्थ्य शीघ्र लाभको कामना है हजुर।
1: धन्यवाद हजुर। अनि हजुरहरूको त्यो हिजो लाइन लाइनबाट कार्यक्रम दिइरहनु भएको थियो, केही नसुन्ने क्या तपाईँहरूले, सुन्नुहुन्छ हुन्न, यतातिर त तपाईँको केही नसुन्ने, त्यो ठ्याक्क फोन चाहिँ लाग्ने उठाएपछि फेरि केही नसुन्ने त्यस्तो भइरहेको थियो कि
0: ल्यान्ड लाइनमा। हजुर, हामीले चाहिँ तपाईँहरूको आवाज सुनिरहेको थियौँ, हाम्रो आवाज चाहिँ बाहिर अब साथीले सुनिराख्नु भएको थिएन भन्दै हुनुहुन्थ्यो। केही समस्याले प्राविधिक त्यो गडबडीले गर्दाखेरि त्यस्तै भइरहेको छ, त्यही भएर चाहिँ तपाईँहरूको लागि फोन नम्बर छुट्याएका है हामीले, मोबाइल नम्बर।
1: ए हस् हजुर।
0: खाजा खानुभयो त अनि? एकदम हाम्रो पनि भइसक्यो भन्नुपर्छ, खाजा नास्ता भएर नै तपाईँहरूको माझमा सहभागी भएको छौँ। अनि के छ त्यतातिरको हालखबर, आजभोलि काम धन्दाहरू के चलिरहेको छ?
1: अहिले चाहिँ तपाईँको यो अलि पानी पनि त्यति आएको छैन, त्यो अलिकति पानी नआएको पनि अलि अस्ति अस्ति गरेर साथीहरूले रोपाई गरिरहनु भएको छ, सबैजना रोपाईतिरै व्यस्त हुनुहुन्छ अहिले चाहिँ।
0: भनेपछि अब सिँचाइ लाग्ने ठाउँ भए त अलि सजिलै होला है, अब आकाशको पानी कुरिराख्नु पर्ने ठाउँमा चाहिँ गाह्रै पर्यो।
1: त्यही हो, आकाशको पानीले चाहिँ अब काम गर्ने ठाउँमा त अझै मकै नै बाँकी छ, तपाईँको सिँचाइ अथवा त्यो खोल्सा खोलीहरूको छेउछेउको चाहिँ हुँदैछ।
0: ओके ल, ठिकै छ। अनि धेरै समयपछि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, सम्पूर्ण साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ बिर्खाजी?
1: आज हुन त त्यति हाँस उठ्ने खालको छैन होइन हजुर, हाँस नउठिने गोरु कुखुरा चाहिँ उठाउनु पर्छ, नत्र चल्लाहरू फेरि भोकै हुन्छ। एउटा छोटो जोक भनौँ कि भन्ने सुर आइरहेको छ कि मलाई।
0: हस् गन्ती गर्छौँ हामी गन्ती पछि है त।
1: हस् हजुर हस्।
2: 1, 2, 3, 4
0: सुरु गर्नुहोस्।
1: तपाईँको एकजना कवि चाहिँ सन्तलापुर चरको घाममा पनि चरको बिचमा बसेर चाहिँ कविता भनिरहेर छन् अनि त्यहाँनिर चाहिँ तपाईँको वरिपरि आएर चाहिँ सबैजना चाहिँ वाह वाह भन्दै ताली तिर्दैछ, तपाईँको कविता सुनिरहेर छ अरे। एकजना चाहिँ त्यो कविलाई हेर्दै हाँस्दै गरिरहेको छन् अनि ती कविले भन्ठाने छ अरे, यो मान्छेलाई त मेरो कविता साह्रै मन परेछ भन्दै अलि हाँसुटी हाँसुटी कविता भन्छन् थिए, ऊ चाहिँ उसैलाई हेर्दै हाँस्दै हेर्दै हाँस्दै गर्छन् थिए। अनि जब कविता नि सकियो, सबैजना आफ्नो ठाउँ लागिसकेपछि त्यो मान्छे नि अलि पर पुगेर एकचोटि फरक्क फर्केर त्यो कविलाई हेरेर हाँसिराखेर गएछन् थिए अनि हो न कविले चाहिँ भन्ठाने छ अरे, मेरो कविता चाहिँ यो मान्छेलाई साह्रै हाँस उठेछ गाँठे भन्ठाने छ अरे, काहीँ नभएको गर्मी घाम चर्को खल पसिना आएछ अरे कविलाई पनि। अब धेरै पसिना आयो, मुख पुस्नु पर्यो भनेर टोपी झिकेर यसो हेरेको त कविता सुनेर के को हाँसी आउँथ्यो, टोपी उल्टो लागेको देखेर पो हाँसिरहेछ। अनि त्यहाँबाट तपाईँको हेत्तेरिका धन्न, अझ त्यो मान्छेले मात्रै देखेछ, अरूले देखाए अरू पनि हाँस्यो होला भन्दै टोपी सुल्टो पार्दै रहेछ अरे क्या।
0: भनेपछि होइन कविले चाहिँ सोच्यो कि अब मेरो कविताहरू सुनेर चाहिँ एकदमै त्यो मान्छे हाँसिरहेको छ, मन परेर चाहिँ होइन हाँसिरहेको छ भनेर चाहिँ कविलाई लाग्यो। त्यो मान्छे चाहिँ अब कविले त्यो उल्टो टोपी लगाएको देखेर त्यो कविलाई हेर्दै हाँसिरहेको थियो होइन त?
1: अब त्यो हो मेरो कविता साह्रै मन परेछ भनेर चाहिँ त्यो मन ठानेर चाहिँ झन् कविले हाँसिने हाँसिने कविता भनेछन् अनि त्यसपछि अनि उसले टोपी के भन्छ साह्रै गर्मी भएपछि अब त्यो के पसिना पुस्नु पर्यो भने यसो टोपी झिकेर हेरेको त के को कविता सुनेर हाँसी आउनु परे, मजाले टोपी उल्टो लगाएको देखेर हाँसेर बसिरहेछ
0: पक्कै पनि। अब यस्तो नहुने होइन, हुन्छ यदा कदा होइन। सो एकदमै मिठो यो जोक्स राख्नुभयो, मिठो प्रतिभा राख्नुभयो, प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। हस् आउने दिनहरूमा पनि हामी कार्यक्रममा भेटघाट गर्दै गरौँला, आजको लागि भने हामी छोड्छौँ मुख्य बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो बिर्खा थामी, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद भन्छु प्रतिभाको लागि। त्यसै गरेर यति बेला फेरि पनि कमेन्टतिर लाग्छु है, सो कमेन्ट मलाई प्राप्त भएको छ, लेख्नु भएको छ साथी हुनुहुन्छ है, सो एकदमै धेरैभन्दा धेरै साथीहरूको कमेन्टहरू त प्राप्त भइरहेका छन् होइन। सो 97 48 26 65 79 पनि तपाईँहरूको लागि हामीले नम्बर खुला गरेका छौँ, सो माध्यम हुँदै पनि तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ है। नयाँ पुराना सम्पूर्ण साथीहरू एकदमै कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्छु। यति बेला अर्को कमेन्ट पनि लियाले लेख्नु भएको छ है, मिडिया प्रेमी जनक लामा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, कमेन्टतिर लागे। छाजल्लो ब्युटिफुल सञ्चालिका वर्धन सिस्टर भन्नुभएको छ छाजल्लो हजुर। अनि टेक्निसियन मित्र आइसिंह जोजोलाई चाहिँ लासो लासो फ्याफुल्ला ज्याबर डन्बा मुला सँगै हेलम्बो एफएम सुनेर बस्नुहुने नेपाली भाषा बोल्नेहरूलाई चाहिँ नमस्ते नमस्कार, म मीडिया प्रेमी जनक लामाको तर्फबाट भन्नुभएको छ। एकदमै मिठो सम्बोधन है। अनि के छ हजुरहरूको आजको न्यू खबरहरू भन्नुभएको छ? खबरहरू सबै आरामै छ है जनकजी, तपाईँलाई के छ आज मेरो स्पेसल सम्झना सन्देश राख्नुपर्दछ। सर्वप्रथम त सबैको प्यारी हँसिली रसिली गोरी अप्सरा सञ्चालिका वरदान सिस्टर भन्नुभएको छ है, हजुरलाई गीत सुनेर बवाल डान्स गर्नुहोला भन्नुभएको छ। अनि कन्ट्रोल रूममा बसेर मुसुमुसु हेर्दै हेलम्बो एफएम सुनेर बस्नुहुने मीडिया प्रेमी मनहरूलाई मनोरञ्जन दिलाइदिनुहुने प्राविधिक मित्र आइसिंह जोजोलाई मिठो सम्झनासँगै आजको दिन शुभ रहोस्। अनि मेरो मनमुटुको साथीहरू अविना लामा, मुना मुखिया, मिना श्रेष्ठ, जुनु तामाङ, त्यसै गरी सम्झना घिसिङ लगायत नाम छुटेका सबै साथीहरूलाई अविरल मायासँग मिठो सम्झना भन्नुभएको छ है। म मीडिया प्रेमी जनक लामा नुवाकोट जिल्लाको कनि गाउँपालिका घर भई हाल काठमाडौँको है काठमाडौँबाट सुन्दैछु हेर्दैछु सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत। मजाले अब लाइभ हजुरको सुन्दर कार्यक्रम सञ्चालन हुनु परिवर्धन सिस्टर भन्नुभएको छ है, पक्कै पनि हुन्छ हजुर, चिन्ता नगर्नुहोस् है। एकदमै मिठो कमेन्टको लागि हजुरलाई धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, लेख्नु भएको छ सुमन गुरुङ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले नमस्ते छ्याजलो भन्नुभएको छ। छ्याजलो हजुर, म सुमन गुरुङ फ्रम ताप्लेजुङ युएबाट अभागी कान्छी माया राई मिडिया प्रेमी इस्माइल अलिसा सन्ध्या गुरुङ पूजा योङहाङ प्रदीप शेर्पा डोमा शेर्पा विमला गुरुङ अभागी सम्झना पायल प्रेमी कुलुङ रेक्टो पूजा शेर्पा त्यसै गरी बुनु विनिता दिलु याम्फु राई दाई विक्रम गुरुङलाई भन्दै छुट्टिन्छु के भाइ भाइ भन्नुभएको छ है। सो एकदमै मिठो कमेन्टको लागि तपाईँलाई पनि धन्यवाद भन्छु है सुमनजी। त्यसै गरी अर्को कमेन्ट लिए संगीता भुजेल हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ तिमी रोयौ तिमीसँगै म पनि रोए, तिमी रोयौ तिमीसँगै म पनि रोए, तिमी हार्यौ तिमीसँगै म पनि हारे, तिमी हार्यौ तिमीसँगै म पनि हारे। जुन दिनदेखि तिमीले फुटबल खेलेको देख्यो त्यो दिनदेखि मैले फुटबल हेर्न थाल्यो, जुन दिनदेखि तिमीले फुटबल खेलेको देखे त्यो दिनदेखि मैले फुटबल हेर्न थाले, तिम्रो कोचको तिमलाई तिम्रो कोचले तिमलाई चिन्न सकेन त्यही नै कमजोरी हो। तिमीसँगै मेरो पनि 2026 वर्ल्ड कप समाप्त भयो, म तिम्रो प्यारो फ्यान हुँ जसले तिमलाई चिनेर फुटबल चिने, तिमलाई चिनेर पोर्चुगललाई चिने, मेरो दिलमा सदैव तिमी बाहेक दोस्रो व्यक्ति आउने छैन भन्नुभएको छ। पक्कै पनि रोनाल्डोलाई चाहिँ सम्झना गर्दै उहाँले लेख्नुभएको एउटा खेलाड़ीलाई समर्पित गरेर लेख्नु भएको छ। एकदमै मिठो यो होइन भावना थियो संगीताजीले लेख्नु भएको छ, धेरै धेरै धन्यवाद। पक्कै पनि मान्छेको एउटा एउटा आफ्नो फेभरेट हुन्छ नि त होइन जुनै कुरा पनि होइन, सो पक्कै भने एकदमै मिठो यो लाइनको लागि धन्यवाद। लेख्नु भएको छ उहाँले हेलो सिस्टर गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ हजुरलाई के छ खाजा खानुभयो त हाल म केटिएमबाट भन्नुभएको छ है। लेख्नु भएको छ उहाँले है प्रतिभा मार्फत सम्झिनु पर्दा मेरो प्यारो परिवार लगायत मेरो साथीभाइहरू सबैलाई चाहिँ भन्दै छुट्टिन्छु कि भाइ भाइ सिस भन्नुभएको छ, सो भाइ भाइ हजुर एकदमै मिठो लाइनको लागि पनि हजुरलाई धन्यवाद होइन। यसै गरी आफ्ना भावनाहरू लेख्दै जानुहोला पनि भन्छु। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले आशिका तामाङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ नमस्ते म आशिका तामाङ भन्नुभएको छ, नमस्ते हजुर उदयपुरबाट सुन्दैछु प्रोग्राम भन्नुभएको छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्नुभएको छ, धन्यवाद है त। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले सौरभ केसी हुनुहुन्छ है, सो नियमित श्रोता पनि हुनुहुन्छ, लेख्नु भएको छ हेलो सिस गुड आफ्टरनुन म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ, मेरो घरमा हुने बुढी र छोरालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद सम्झेर होइन, सो कार्यक्रमलाई माया गरेर मिठा मिठा कमेन्टहरू छोड्नु हुने तपाईँहरूलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले राई सफल आयुष हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हेलो दर्शन भन्नुभएको छ, दर्शन हजुर लेख्नु भएको छ म पूर्वेली अन्जान लेख्नु भएको छ है, त्यसै गरी लेख्नु भएको छ उहाँले सफल है, सो अन्जन सफल आयुष राई हो भन्नुभएको छ है. त्यसै गरी तेह्रथुम भई हाल चाहिँ युएबाट मिस यु अल भाई भाई भन्नुभएको छ है. तेह्रथुमको मित्र चाहिँ अहिले युएमा हुनुहुँदो रहेछ है. राई सफल आयुष उहाँले पनि कमेन्ट गर्नुभयो, एकदमै मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद भन्छु. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, वीरेन्द्र विसी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, सिस नमस्ते आई फ्रम प्युठान मिस यु अल भन्नुभएको छ है. प्युठानबाट मिठो कमेन्ट छोड्नु भएको थियो वीरेन्द्रजी, हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्छ होइन. यसै गरी कार्यक्रममा मिठा मिठा कमेन्टहरू गर्न सक्नुहुनेछ होइन. एकदमै अनलाइन वेबसाइटबाट हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ होइन. कार्यक्रममा सहभागिता जनाउनुहोला. यदि तपाईँमा रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला, तपाईँका रचनाहरूलाई पनि हामीले एकदमै साथ दिनेछौँ होइन. त्यसले गर्दाखेरि चाहिँ मिठा मिठा रचनाहरू लेखेर छोड्नुहोला. 97 48 26 65 89 तपाईँहरूको लागि हामीले नम्बर पनि एकदमै खुला गरेका छौँ. सो नम्बर हुँदै तपाईँ आफूमा भएका विविध प्रतिभाहरू राख्नका लागि पनि आउन सक्नुहुनेछ होइन. नम्बर खुला छ, मिस कल चाहिँ नहान्नु होला साथीहरू. कलै गर्नुहोस्, कल लाग्छ, तपाईँहरूको फोन उठ्छ होइन. कार्यक्रममा फोन गरेर चाहिँ होइन, फोन गर्नुभन्दा अगाडि चाहिँ आफूले के प्रतिभा राख्ने, बरू प्रतिभा तयार गरेर फोन गर्नुभयो भने एकदमै राम्रो हुन्छ होइन. सो एकदमै तपाईँहरूकै प्रतिभा लिनको लागि, तपाईँहरूले नै राख्नु हुने विविध प्रतिभाहरू सुन्नका लागि हामी पनि एकदम आतुर छौँ होइन. तम तयार छौँ प्रतिभा सुन्नका लागि. त्यसै गरेर यति बेला अर्को कमेन्ट पनि मैले लिइहालेँ. सो लेख्नु भएको छ गुरुङ, विकास गुरुङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो हजुर, गुड आफ्टरनुन भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, म पनि धेरै दिनपछि तपाईँको प्रोग्राम सुन्दैछु है. त हाल चाहिँ लेख्नु भएको छ है. सो लेख्नु भएको छ ESPबाट भन्नुभएको छ, US भन्नुभयो कि उहाँले है. सो युरोपबाट है, युरोपबाट भन्नुभएको छ. सो पक्कै पनि धेरै दिनपछि तपाईँको कमेन्ट पढ्न पाइयो, खुसी लाग्यो होइन. मिठो कमेन्टको लागि धन्यवाद भन्छु तपाईँलाई. त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले. सो लेख्नु भएको छ सुषमा छेत्री थामी हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्ते, म पनि सुन्दैछु है भन्नुभएको छ है. हजुर, एकदमै सुनेर साथ दिनुभएकोमा सुषमाजी, हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्छु. त्यसै गरी रिमा थामी हुनुहुन्छ, सो उहाँले पनि लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ है. धेरै धेरै धन्यवाद यहाँलाई पनि मिठो कमेन्टको लागि. यसै गरी हामी पनि लगभग अन्तिम क्षणमा छौँ होइन. तपाईँहरू साथीहरूको होइन, एकजना साथीको चाहिँ फोन कल लिन्छु अनि प्रतिभा सुन्छु भन्ने मलाई लागिरहेको छ. फोन डायल गरेर आउनुहोला फटाफट होइन. एकजना साथीको प्रतिभा सुन्ने तयारीमा छौँ. त्यसपछि आजको लागि हामी पनि बाहिरिनुपर्ने बेला आइसकेको छ. झन्डै झन्डै निर्धारित समयले पनि नेटवर्क काट्न आँटिसकेको छ. भए पनि एकजना साथीको चाहिँ कल लिन्छु. यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते नमस्कार. हेलो नमस्ते.
2: हेलो दिदी, नमस्ते. नमस्कार.
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
2: म काभ्रेबाट तीर्थना माझी.
0: के छ हाल खबर तीर्थनाजी, तपाईँ सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि ठिकै छ भन्नुपर्छ. अनि के गर्दै हुनुहुन्छ यति बेलाको प्रहरमा काभ्रेतिर?
2: काभ्रेतिर म बसिरहेको दिदी.
0: बसिराख्नु भएको छ?
2: हजुर.
0: खाजा नास्ता भयो कि बाँकी नै छ कि छ?
2: मेरो खाजा भइसक्यो अनि दिदी हजुरको भयो
0: कि? एकदम भयो भन्नुपर्छ. अनि आज भोलि काम धन्दाहरू के चल्दैछन् तीर्थनाजी तपाईँको ठाउँतिर चाहिँ? ओके, अनि हामी अन्तिममा छौँ, प्रतिभा के सुनाउनुहुन्छ?
2: हुन्छ दिदी, म एउटा कविता.
0: हस् गन्ती गर्छौ, गन्ती पछि है त.
2: हिजो आज फेरि सिन्दो आवाज सुन्न मन लागेको छ. हिजो आज फेरि सिन्दो आवाज सुन्न मन लागेको छ. तिमीसँग लागेको छ, तिमीसँग बोल्न मन लागेको छ. सन्चै छौ सुन सन्चु जान्न मन लागेको छ. सन्चै छौ सुन सन्चु जान्न मन लागेको छ. खाना खायो भनेर पहिलेको जस्तो सोध्न मन लागेको छ. खाना खायो भनेर पहिलेको जस्तो सोध्न मन लागेको छ. यसरी भन्नु पर्यो दिदी.
0: हजुर, आज भोलि तिमीसँग बोल्न मन लागेको छ, खाना खायो कि खाएनौ भनेर सोध्न मन लागेको छ, होइन त? होइन मैले त के भनेको छु र कविता नै त हो नि होइन र मैले के भनिहाल्छु कि भनेर अगाडि नै भनिहाल्नु भयो कि क्या हो कविता नै भनेर पक्कै पनि रचना भनेको रचना नै हो नि होइन र एकदमै मिठो प्रतिभा राख्नुभयो उसो त्रिसनाजी हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त हजुर यति बेला त्रिसना माझी हुनुहुन्थ्यो उहाँको फोन डिस्कनेक्ट भएको छ प्रतिभा राखेर छुटिसक्नु भएको छ होइन हामी पनि लगभग अब अन्तिममा आइसकेका छौँ यति बेला स्टुडियोको घडीमा पनि 4:54 गइसकिसकेको छ होइन भर्खरै आएको जस्तो लाग्छ तपाईँहरूको माझमा कति छिटै समय व्यतीत भइसकेछ होइन बितिसकेछ है सो खैर केही छैन अब समयहरू बित्दै गर्छ फेरि अब आज नगए भोलि कसरी आउने होइन आज नछुटे भोलि कसरी भेट्ने ओके अब चाहिँ भने कार्यक्रममा तपाईँहरूको फोन कल लिइदिन जस्तो मलाई पनि लागिरहेको छ निर्धारित समयले आजको लागि नेटो काटिसकेको छ जति पनि आजको बसाईमा साथीहरूले कार्यक्रमलाई एकदमै माया गरेर आफ्ना मिठा मिठा प्रतिभाहरू सुनाउनुभयो सो धेरै धेरै धन्यवाद अनि सामाजिक सञ्जाल मार्फत जोडिएर विभिन्न ठाउँबाट होइन विभिन्न ठाउँमा रहेर माया गरेर मिठा मिठा कमेन्टहरू छोड्नुभयो कमेन्ट गर्नुहुने पनि तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रहरूलाई पनि सो धेरै धेरै धन्यवाद भन्छु काली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्तीमा रहेर पनि माया गरेर सुनेर साथ दिनुभयो घण्टा अवधिभर तपाईँ सम्पूर्ण मित्रलाई पनि धन्यवाद भन्छु त्यसै गरी तपाईँहरूले जुन माध्यमद्वारा मलाई सुन्नुभयो होइन त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक क्षेत्रमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र आइसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाइबाट म पनि ओझेल पढ्न चाहन्छु नमस्ते नमस्कार

0: Elimbu FM 89.6 MHz.
1: कमिला अनि फट्याङ्ग्राको कथा। धेरै वर्ष पहिला एउटा घाँसको मैदानमा एउटा कमिला र एउटा फट्याङ्ग्रा बस्थ्यो। दिनभरि कमिला धेरै काम गर्थे। टाढा खेतबाट गहुँको दाना ल्याउने कठिन काम ऊ गर्थे। उनको यो काम धेरै अनुशासनले हुने गर्दथ्यो। हरेक बिहान ऊ सधैँ हतारमा हुन्थे। सुबहको पहिलो किरण सँगै ऊ आफ्नो टाउकोमा ठूलो गहुँको भारी बोकेर ऊ आफूलाई सम्हाल्दै घर जान्थे। गहुँको दानालाई ध्यानले गिलासमा राखेर रा, फेरि दाना लिनलाई त्यही जान्थे। पूरा दिन नहारिकन नथाकिकन आउने र जाने अनि गहुँको दाना ध्यानले गिलासमा राख्ने गर्थे। उता अर्को तर्फ अल्छी फट्याङ्ग्रा दिनभरि छायामा गीत गाउने अनि आराम गर्ने गर्दथ्यो। भविष्यमा के हुन्छ भनेर पीर नमानिकन आराम गर्ने गर्दथ्यो। उसलाई दिनभरि काम गर्ने कमिला माथि दया आउने गर्दथ्यो। दिन बित्दै थियो, तभी फट्याङ्ग्रा अल्छीले घाँसमा कुद्ने अनि आरामले मिठो खाना खाने गर्दथ्यो। गीत गाउँदा गाउँदै आरामले जिराखेको थियो। जब कमिला दाना ल्याएर घरमा राम्रोसँग सम्हालेर राख्ने गर्थे, अरू मेहनत गर्दै थिए। एक दिन सधैँ जस्तो सबै कमिलाहरू दाना ल्याउँदै थिए। उनीहरू बीको एउटा कमिला भारी दानाको कारण तल झर्यो, त्यसैले त नराम्रो मानेर रुन लागि। उसलाई सहयोग गर्नुको सट्टा फट्याङ्ग्रा उसलाई देखेर हाँस्न लाग्यो। कमिलाले भन्यो,
2: फट्याङ्ग्रा महाशय, यो दाना मेरो घरसम्म उठाएर लैजानलाई तपाईँ मलाई सहयोग गर्नुहुन्छ कि? म तपाईसँग धेरै खुसी हुन्छु।
1: कमिलाको कुरालाई नसुने जस्तै गरी फट्याङ्ग्रा आफ्नै संगीतमा हराइरह्यो। कमिलाले एक्लै आफ्नै मेहनतले त्यो दाना उठाए अनि ऊ गए।
3: तिमी यति धेरै मेहनत किन गर्छौ प्यारी कमिला?
1: फट्याङ्ग्राले सोध्यो।
3: एकछिन आराम गर, अलिकति मेरो गाना पनि सुन। गर्मी छ, दिन पनि ठुलो छ, तर के को लागि भारी उठाउनुमा टाइम खराब गर्दैछौ?
1: कमिलाले नसुन्ने जस्तै गरेर आफ्नो गर्दन घुमाए। थोरै हतारमाथि त्यही भएर खेततिर गए। तभी फट्याङ्ग्रा एकदम हाँस्यो।
3: तिमी बडा बुद्धु कमिला हो।
1: फट्याङ्ग्राले फेरि उसलाई बोलायो,
3: आओ आओ अनि मसँग नाच अनि गाऊ। कामलाई बिर्सेर गर्मीको अलिअलि मजा लिनु पर्छ।
2: म पानी झरीको मौसमको लागि खाना एकट्ठा गर्दैछु।
1: कमिलाले भन्यो,
2: तिमीले पनि यस्तै गर्नुपर्छ।
3: तर पानीको यति चिन्ता किन गर्नु?
1: फट्याङ्ग्राले जवाफ दियो,
3: अहिले त हामीसँग धेरै खाना छ र धेरै वक्त छ हामीसँग पानीको तयारीको लागि।
1: तर कमिलाले बुझेको थियो कि ऊ के गरिराखेको छ, त्यसैले ऊ आफ्नो बाटो लागि। यता फट्याङ्ग्रा पूरा ऋतुमा आफ्नै नाच गानमा व्यस्त भइरह्यो। पूरा दिन काम गरेर बरसातको तयारी नगरिकन उसले खेल्न नाच्न गाउनलाई महत्व दियो। यो सुन्दर गर्मीको दिन सधैँभरि रहनेवाला छैन, अनि चाँडै बारिश अनि त्यसपछि ठण्डी आउनेवाला छ, यो त उसले भुलि नै सक्यो। गर्मीको मौसम बरसातमा बदलियो अनि बारिश पछि ठण्डीको मौसम आयो। सूर्य अब धेरै कम देखिन्थ्यो। दिन छोटो थियो शीतलहर अनि रात धेरै लामो अन्धारो अनि धेरै ठुलो थियो। हरेक तरफ भयानक ठण्डी अनि बरफ झर्न सुरु भइसकेको थियो।
2: फट्याङ्ग्रा ठण्डीले काम नलाग्यो, आफैलाई सुक्खा पातले बचाउने कोसिस गर्दै थाक्न लाग्यो। परन्तु हावा जोडले आउँदा उसलाई ठण्डी लाग्ने गर्थ्यो। उसलाई धेरै भोक लाग्थ्यो अनि खानाको लागि केही पाउँदैनथ्यो। उसलाई थाहा थियो कि खानाको लागि केही पाएन भने म चाँडै मर्छु भनेर। ऊ कमजोर भएको थियो। चाँडै उसले बुझेको थियो कि कमिला सही थिए, उसले पनि तयारी गर्नु पर्थ्यो। फट्याङ्ग्रालाई अब नाच्न गाउन मन नै लागेको थिएन। ठण्डीले धेरै भोकाएको थियो। उसलाई बरबाट बस्नको लागि न घर थियो न खानाको लागि खाना थियो। सारा हरियाली अनि खेत बरफले ढाकेको थियो अनि खानको लागि केही पनि थिएन।
4: अब म कहाँ जाम? म अब के गरम?
1: फट्याङ्ग्रा पछुतायो। यो टाइमको जाडो अरू टाइम भन्दा धेरै भयो। फट्याङ्ग्राले यो कुरा सोचेको पनि थिएन।
2: उसले आफ्नो लागि खानाको तयारी गरेको थिएन अनि ऊ गर्नमा अरूको मदत पनि गर्दैन थियो। केवल यसै कारणले ऊ अर्को गर्मीको मौसम देख्नको लागि जीवितै नै हुनेवाला थियो। तभी उसले देख्यो कि कमिला गर्मीमा एकठा गरेको खाना खानमा आनन्द लिइराखेको छ।
4: म कमिलोको त्यहाँ लान्छु, उता मलाई खाना मिल्छ अनि बस्न दे।
2: फटाङ आफ्नो माथि शर्मायो, ऊ थाकेर कमिलाको घरसम्म गयो अनि उसले ढोकाबाट बोलायो।
3: नमस्ते कमिलाहरू।
2: ऊ हाँस्दै हाँस्दै बोल्यो,
3: म आए तिमीहरूको लागि गाना गाउनु, तर उसको लागि मलाई अलिकति गर्मी चाहिन्छ र खाना पनि चाहिन्छ ताकि म गाना गाउन सकुस्।
2: पर्दैन पर्दैन फट्याङ्ग्रा महाशय, हामीलाई तपाईँको गीत सुन्नु कुनै इच्छा छैन। फट्याङ्ग्राले उसलाई बस्नको लागि बिन्ती गर्दै घर माग्यो अनि बाँच्नको लागि खाना माग्यो। जा, कमिलाले आश्चर्य मान्दै भन्यो, जाडोको लागि तपाईँले के व्यवस्था गर्नु भएको थिएन? गर्मीमा आखिर तपाईँ के गर्दै हुनुहुन्थ्यो?
3: त्यो मलाई खाना जमा गर्नुको लागि समय नै पाइन।
2: फटाङ्ग्राले आफ्नो कारण बतायो,
3: म सङ्गीतमा यति व्यस्त थिए कि म त्यो मैले बुझ्नै सकिन कि यो गर्मीको समय कहिले निस्क्यो।
2: कमिलाले उसलाई हेला गर्दै देखी र उसलाई ढाड देखाउँदै आफ्नो आफ्नो कामतिर लागे। एउटा कमिला जसको माथि फटाङ्ग्रा हाँस्न लागेको थियो उसै तर्फ फर्केर भनी, त्यस्तै गर्मीको मौसममा म काम गरिराखे अनि तिमी गाना गाउँदै नाच्दै मेरो मजाक उडाइराख्यौ। अब तिम्रो लागि न खाना छ मसँग, न बस्नको लागि घर छ। ठण्डीको मौसमको लागि तिमीले पहिले नै सोच्नु पर्थ्यो आफ्नो बारेमा। कमिलाले फट्याङ्ग्राको अगाडि ढोका बन्द गर्यो अनि फट्याङ्ग्रा रुन लाग्यो। समाप्त।
5: If you enjoyed this story, please like and subscribe our channel and press the bell icon to get future updates. And don't forget to comment.
6: तपाईं अहिले हेलो भयो FM 89.6 MHz सुन्दै हुनुहुन्छ।

0: आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।